0: बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा।
1: यो दाँत पनि कति दुख्न सकेको होला, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दुःख भइसक्यो।
2: काकी अनि के गनगन गरिदिनुहुन्छ हौ, एक्लै गनगनाउनुहुन्छ
1: के मेरो बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्टा लिएर उपचार गरिसके ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थैका दाँत लाउनु परेमा, अनि दाँतले टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि बाँकी दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ। त्यहाँ फेरि काकी नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराउँछ, महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराउँछ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, तर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइआइएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
5: कमैया करे लबालू पिलाली पपिला गेलो, बोले भाई कहाँ चल दिनु भएको, यहाँ आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्।
6: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तापे आफ्नै राख्नु।
5: भाग बगलोर कस्तो मान्छे छ यहाँ, मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो बढिकेर हुन्छ
6: मानव डेन्टल।
5: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
3: ल सुनबले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ, साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ।
7: अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ। सम्पर्क मानव डेन्टल केयर अर्थ सिन्धुवाली
8: शिखर टाइम चेक
9: अहिले 6 बजे यस टाइम चेक का प्रायोजक
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दबा

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी भोजेन्द्र बस्नेत सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 27 गति शनिबार, सन् 2026 सेप्टेम्बर 12 तारीख भदौ शुक्ल पक्षको प्रतिपदा तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्ने भन्नेमा अन्यल।
0: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न। बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
1: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र।
0: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
1: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै, विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2561-596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोङ मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
7: आयोजक घरबझोम गाउँपालिका, जोमसोङ मुस्ताङ।
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: घरबझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको

0: वॉल ट्रक अनि बम्पर प्राइज मा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढीबाट प्रभावित रसुवा नुवाकोट र दारिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरूद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक 11

0: शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढ़ीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन शुरू गरिएको छ, तर बाढ़ीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढ़ाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढ़ी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाई केन्द्र सीएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, धादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाई केन्द्र निर्माण गरिएको बताउनुभयो, तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाई केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ, तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाई छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधिक काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्रनारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
0: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि विस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पूरा सिलिण्डर ग्यास वितरण शुरू गर्यो, तर त्यस यता पनि बजारमा ग्यासको अभाव परेको छैन। व्यवसायी भने बाढ़ी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढ़िरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। आपूर्ति गरिएको ग्यास मध्ये केही होटल तथा ठूला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढ़ेपछि प्रहरीले काठमाडौँ उपत्यका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढ़ाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिण्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिण्डर बरामद भएको हो। काया कैरनमा बाढ़ीपछि नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट

0: क्याबिन भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकार तालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 494-555।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमा कोचमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
8: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 जना प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किसपाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढ़ीको 17 दिन बितिसक्दा पनि एकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुंगो लाग्न सकेको छैन। बाढ़ी प्रभावित नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डे 22 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढ़ी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गे पुल बाढ़ीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
4: जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले क्षति पुऱ्याएको छ, अब त्यो ठाउँमा भाडा राख्ने सम्भावना छैन होइन। त्यो भएको कारणले गर्दा भाडालाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
3: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 संचालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
5: मेन समस्या नै पीड़ितहरूको व्यवस्थापन अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन त, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूजा दिने घोषणा गरेर पूजा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, ती परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलाना ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलाना ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा जलवायु संकटको अवधिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल भने सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: कृषि मन्त्र नाटसँग
6: बाढीका कारण मरेका पशुपक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: सकेको होला,
1: जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, सबै दुःख भइसक्यो
2: काकी। अनि के के गुणगान गर्दिनुहुन्छ हौ, एक्लै गुणगानाउनुहुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्टक गएर उपचार गरिसके ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ
2: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाँतले तिम्रो दाँत मिलाउनु परेमा, सास गुमाएमा एउटै समाधान छ नि, हुमाल डेन्टल। त्यति मात्रै होइन कि बाकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ, महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाख जना छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले आमा बुबासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढ़ाएको बताउनुभयो। आमा बुबाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
3: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरूवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चीनबाट आयात हुन्थे।
4: अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए, त्यसबेला नेपालले यूएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा यूएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र यूएई दुवै इमर्जिङ टीम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लीग एनबीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्ले अफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्ले अफ खेल्नुपर्ने थियो।
3: पाया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै जसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरीपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको हो। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो पानी भने परेको छैन।
4: नेपालमा सड़क, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ़ विमानस्थल

0: लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
1: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिंगापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
0: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारले बाटो खोलेको छ।
1: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। शुरूमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खड़ा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
0: तिब्बती क्षेत्रबाट भटेकोशी हुँदै त्रिशुली नदीमा आएको हिमबाटीले रसुवा नुवाकोट धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भटेकोशी हिमबाटी क्षति मूल्यांकन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति पुगेको छ।
1: अब पालो उखानको
0: मित भन्दा हित ठुलो
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्नु भन्नेमा अन्यल,
1: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
0: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरूद्ध कार्यवाही तीव्र,
1: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
0: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट ज्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सप्तरीमा सड़क पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढ़िरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सड़कमा खेदेर किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त।

जिल्लामा 365 हेक्टरमा माछा उत्पादन माछा जोन कार्यक्रमले किसान आकर्षित गरे पनि भुरा र दानाको अभाव कायमै भारतीय निर्भरता मुख्य चुनौती। धनकुटाको पुरानो बस पार्क स्तर उन्नतिको प्रक्रिया अघि बढ्यो। 4 वर्षमा 32 करोड लागतको आधुनिक संरचना निर्माण गर्ने लक्ष्य। 16 किलोमिटर खाँदबारी तुम्लिङटार सभाखोला सड़क जीर्ण तत्काल मर्मतको माग गर्दै स्थानीयले सड़क डिभिजनलाई दिए अल्टिमेटम। भारतमा ब्रिक्सको 18 शिखर सम्मेलन आजदेखि डिजिटल पूर्वाधार एआई ऊर्जा रूपान्तरण र ग्लोबल साउथ सहकार्यमा विश्व नेताबीच छलफल हुँदै र धरानमा पहिलो पटक रात्रिकालीन महिला अन्तर्राष्ट्रिय गोल्ड कपको तयारी अस्थायी फ्लड लाइटमा हुने प्रतियोगिताको विजेताले 5 लाख रूपियाँ पाउने।

0: Lobo Junior Middle App.
1: बिहानको खबर परिक्रमाबाट म सुदीपको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेघाटसँगै शंखुवा सभाको खाँदबारीमा रहेको रेडियो शंखुवा सभा 95.5 मेघाटसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर परिक्रमा शुरू गरौं मोरङ रतुवामाईबाट पण्डित रामु घिमिरेले तयार पार्नु भएको आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र 27 गते शनिबार, तदनुसार ईस्वी सम्बत सन् 2026 सेप्टेम्बर 12 तारीक, नेपाल सम्बत 1146, भाद्र शुक्ल पक्ष प्रतिपदा तिथि 7:47 तदुपरान्त द्वितीय तिथि, उत्तर फाल्गुनी नक्षत्र शुभ योग बालपकरण आज शनिबार। आज बिहान 7:23 बिहान 8:58 शुभ बेला रहनेछ भने दिउँसो 1:43 4:53 लाभ अमृत बेला रहनेछ। चन्द्रमा कन्या राशिमा साथै सूर्य भाद्र महिनाभरि सिंह राशिमा रहनेछन्। सूर्योदय अघि बिहान 5:48 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अब खबर विस्तारमा, झापामा वृहत माछा पालन विस्तारका लागि सरकारले जुन कार्यक्रम सञ्चालन गरे पनि उल्लेख्य रूपमा विस्तार हुन सकेको छैन। भारतीय बजारमा माछाका भूरादेखि दानासम्म निर्भर रहनुपर्ने भएकाले माछा पालनमा समस्या हट्न नसकेको किसानले गुनासो पोखेका छन्। गौरीगंज गाउँपालिका सीमावर्ती क्षेत्रमा माछा पालनलाई पछिल्लो समय जोड़ दिन थालिएको छ, तर माछाका भूरादेखि दानासम्म भारतबाटै आउने हुँदा भारतबाट आउने माछासँग प्रतिस्पर्धा गर्न समस्या परेको किसानहरूले बताएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत अघिल्लो वर्षदेखि माछा जोन कार्यक्रम सञ्चालन गरेपछि किसानहरू अनुदानका कारण केही आकर्षित बनेका छन्। झापामा 365 हेक्टरमा माछा उत्पादन हुँदै आएको छ, तर माछाको वृद्धि दर भने न्यून रहेको छ। जिल्लाको कमल, गौरादह, गौरीगंज र शिवसताक्षी गरी चारवटा पालिकामा माछा जोन कार्यक्रम हुँदै आएको छ, तर माछाका लागि उचित दाना र भूरा नहुँदा अझै पनि किसान समस्यामा रहेका छन्। धनकुटाको पुरानो बस पार्कलाई धनकुटा नगरपालिकाले आधुनिक र व्यवस्थित बनाउने प्रक्रिया अघि बढ़ाएको छ। हालको बस पार्कलाई शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्तरोन्नति गर्न लागि हो। बस पार्क स्तरोन्नतिका लागि शहरी विकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत चालू आर्थिक वर्षमा 8 करोड़ रूपियाँ विनियोजन भएको नगरपालिकाले जनाएको छ। परियोजनाको कार्यविधि स्वीकृतिको चरणमा रहेकाले कार्यविधि आएपछि थप प्रक्रिया अघि बढ़ाइने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिनुभयो। नगरपालिकाले यसअघि बस पार्कको संरचना व्यवस्थित गर्न करिब 26 करोड़ रूपियाँ लागतको विस्तृत प्रस्ताव शहरी विकास मन्त्रालयमा पठाएको थियो। निर्माण सामग्रीको मूल्य वृद्धि सहितका कारण परियोजनाको लागत करिब 32 करोड़ रूपियाँ पुग्न सक्ने नगरपालिकाका सब इन्जिनियर कुशल मिश्रले बताउनुभयो। उहाँका अनुसार परियोजना 4 वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। करिब 15 रोपनी क्षेत्रफलमा फैलिएको बस पार्कमा 4 तले संरचना निर्माण गर्ने योजना रहेको छ। झापाको बुद्ध शान्तिमा विद्युतको माग बढ़दै गए पनि आपूर्ति संरचना भने पुरानै छ। घरायसी सँगै व्यापार, कृषि र उद्योगमा विद्युत खपत बढ़ेपछि सामान्य प्राविधिक समस्यामा समेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ। बुधबार वितरण उपकेन्द्र अन्तर्गत बुद्ध शान्तिका सबै वड़ा तथा मेचीनगर र अर्जुनधाराका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ, तर उपकेन्द्रमा मेचीनगरको धाइजन सब स्टेशनबाट करिब 15 किलोमिटर लामो 11 केवी लाइन मार्फत विद्युत आउने गरेको छ। लामो दूरीको एउटै लाइनमा निर्भर समस्या आउन साथ ठूलो क्षेत्रको विद्युत आपूर्ति प्रभावित हुन्छ। कम भोल्टेज, पटक पटक लाइन जाने र लामो समय विद्युत अवरूद्ध हुने समस्या स्थानीयले भोग्दै आएका छन्। यही समस्याको दीर्घकालीन समाधानका रूपमा बुधबारेमै सब स्टेशन निर्माणको माग उठेको छ। बुधबारे वितरण उपकेन्द्रको नवनिर्मित भवन परिसरमा सब स्टेशन निर्माण गर्न सकिए धाइजनमाथिको निर्भरता घट्ने र वितरण प्रणाली थप भरपर्दो हुने प्राविधिकहरूको भनाइरहेको छ। चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी असोज 10 गते हुने निर्वाचनमा उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। झापा बिरतामर 2 स्थित चारपानेमा मुगुल कार्यालय रहेको साकोसको निर्वाचन उपसमितिको कार्यालय 2083 उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको हो। संस्थाको संचालक समितितर्फ अध्यक्ष 1, वरिष्ठ उपाध्यक्ष 1, कोषाध्यक्ष 1 र सदस्य 5 जना, 933% महिला अनिवार्य तथा लेखा सुपरिवेक्षण समितितर्फ तथा संयोजक एक र सदस्य दुई पदका लागि 2083 असोज 10 गते निर्वाचनको मिति तोकिएको छ। तोकिएको उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम मिति र समयसम्म कायम रहेका उम्मेद्वारहरूको अन्तिम नामावली निर्वाचन उपसमितिले प्रकाशित गरेको जनाएको छ, जसमा 12 पदका लागि 45 जनाको उम्मेद्वारी परेको छ। अध्यक्षमा 3 जना, वरिष्ठ उपाध्यक्षमा 4 जना, अध्यक्षमा 4 जना र कोषाध्यक्षमा 3 जनाको उम्मेद्वारी परेको छ। खुल्ला सदस्यमा 16, महिला सदस्यमा 7, लेखा सुपरिवेक्षण समिति संयोजकमा 2 र लेखा सुपरिवेक्षण समितिको सदस्यमा 6 जनाको उम्मेद्वारी परेको निर्वाचन उपसमितिले जनाएको छ। एक वरिष्ठ उपाध्यक्ष र 2 कोषाध्यक्ष सहित 31 पदका उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन्। झापा सहित 6 वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाको 80 वटा सेवा केन्द्र छन् भने करिब 2 लाख सदस्य छन्। संखुवा सभाको खाँदबारी तुमिङटार सभाखोला 16 किलोमिटर सड़कको दयनीय अवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै स्थानीयले सड़क डिभिजन कार्यालय तुमिङटारलाई तत्काल सड़क मर्मत गर्न आग्रह गरेका छन्। सड़क लामो समयदेखि जीर्ण हुँदा स्थानीय बासिन्दा तथा यात्रुले शास्ति खेप्नुका साथै दुर्घटनाको जोखिम बढ़ेको भन्दै आगामी असोज 15 गतेभित्र खाँदबारी सभाखोला मोटर बाटो पूर्ण रूपमा मर्मत गरी सञ्चालनयोग्य बनाउन माग गरिएको स्थानीय राजमणि भण्डारीले बताउनु भएको छ। सड़क डिभिजनले वर्षौंदेखि सड़क मर्मतको आश्वासन दिँदै आए पनि काम प्रभावकारी रूपमा अघि नबढ़ेपछि स्थानीयले हस्ताक्षर संकलन गरेर हिजो सड़क डिभिजन तुमिङटारमा ध्यानकर्षण पत्र बुझाएका छन्। सड़कका दुवै किनारमा ठूलठूला खाल्डाखुल्डी बनेका कारण दैनिक आवत जावत जोखिमपूर्ण बनेको छ। असोज 15 गतेसम्म सड़क मर्मत नगरी जिम्मेवार पदाधिकारी कार्यालयमा बस्ने प्रयास गरे, कार्यालयमा तालाबन्दी गरी दैनिक कार्यालय समयमा कार्यालयको गेटमा कड़ा धरना दिने चेतावनी समेत दिइएको स्थानीयले जनाएका छन्। सड़कको दुर्दशाका कारण स्थानीय नागरिक यात्री तथा सवारी साधन संचालकले लामो समयदेखि समस्या भोग्दै आएका छन्। ओखलढुङ्गाको सदरमुकाम स्थित सिद्धिचरण नगरपालिका 11 राम बजारमा एउटा घर चर्किएपछि खाली गराइएको छ। लगातार परेको वर्षाका कारण घरको जग आसपासको जमिन कमजोर भएर भासिएको हुन सक्ने आशंका गरिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै घर खाली गराइएको हो। घरमा चिरा देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर घरको अवस्थाबारे जानकारी लिएको थियो। थप क्षतिग्रस्त हुन सक्ने जोखिम देखिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभएको छ। लगातारको वर्षाका कारण घरको जग रहेको जमिनमा असर परेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। खबर परिक्रमामा अब ब्रेकको पालो।
2: हे भगवान्, यो एलईडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
3: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदाहुँदै दिक्क चाहिँ किन हो नि त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
3: तिम्रो सम्पूर्ण समस्याको समाधान, तिमी जाउ न त्यहाँ। एलईडी टिभी, अनलाइन यूपीएस, इन्भर्टर, सर्वो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र,
3: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित। टैक्सी स्टैंड को दक्षिण पार्टी
5: प्रोप्राइटर मनोज सिंह, फोन नंबर 98-426-20-930 या 98-049-31-639।

0: कार्डभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामा सँग हल्का रमाइलो।
2: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। पूर्वी पहाड़को प्रमुख पर्यटकीय गन्तव्य भेडेटार पछिल्लो दुई दशकमा पर्यटनको आकर्षणसँगै लगानीको केन्द्र समेत बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, चिसो मौसम र साहसिक गतिविधिका कारण आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा परेको भेडेटारमा होटल तथा पर्यटन पूर्वाधारमा अरबौं रूपियाँ लगानी भित्रिएको छ। पछिल्लो समय भेडेटार र आसपासका नयाँ पर्यटकीय गन्तव्य विस्तार हुँदै जाँदा यहाँ वर्षभरि नै पर्यटकको चहल पहल बढ़िरहेको छ। एक रिपोर्ट।
3: पूर्वी पहाड़को एक मुख्य पर्यटकीय गन्तव्य हो भेडेटार। पर्यटन क्षेत्रमा भेडेटारको लगानी निकै लोभलाग्दो छ। दुई दशकमा भेडेटारले पर्यटकीय क्षेत्रमा अरबौं लगानी भित्र्याउन सफल भएको छ। उत्तरतर्फको क्षितिजमा लस्करै, सेताम हिमाल, अलिवर हरिया पहाड़को श्रृंखला अनि तल नागबेली सड़क, दक्षिणतर्फ तराईका सुन्दर फाँट, लम्पसार परेर फैलिएको कोशी नदी अनि कुहिरोको घुम्टोले छिन्ने सबै छोपिने छिन्ने भने यो प्रकृतिको रमणीय दृश्य देखिने स्थान हो पूर्वको पर्यटकीय नगरी भेडेटार। प्राय चिसो हुने भेडेटारको मौसम छिन्नी बदलिन्छ। एकछिनमा उसुले भाग्छ अनि एकछिनमा घाम लाग्छ। गर्मीमा तराईबाट गर्मी छल्न हजारौं आन्तरिक पर्यटक भेडेटार पुग्ने गर्दछन्। त्यस्तै जाडो या न तराईमा शीतलहर चल्दा समेत यहाँ घाम लागिरहेको हुन्छ। त्यही कारण पनि बाह्रै महिना यहाँसम्म आउने पर्यटकको कमी हुन्न। समुद्री सतहदेखि करिब 1420 मिटर उचाइमा पहाड़को टुप्पोमा अवस्थित भेडेटार भारतीय र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। अहिले भेडेटारमा विदाको दिन दैनिक 1000 बढी र अन्य दिन 300 हाराहारीमा पर्यटक आउने गरेका छन्।
4: गर्मी हुँदाखेरि एक त सबैभन्दा पहिला चाहिँ यहाँको मौसम हेरेर यहाँ मान्छेहरू चिसोको आनन्द लिन आउनुहुन्छ। पाथिभरा मन्दिरको दर्शन गर्दै पनि आउनुहुन्छ। अर्को हाइकिङ गर्दै तपाईँको तल धरानबाट चाहिँ सर्व संस्कृति पार्कबाट हिँड्दै हिँड्दै सागरी गरी आउनुहुन्छ। त्यस पछाडिको यो स्काई वक टावरमा चाहिँ अब यो सिसाको ग्लासमा चाहिँ स्काई वक हेरेर त्यहाँ चाहिँ एउटा चाहिँ एडभेन्चर छ। त्यो चाहिँ एकदम साहसिक पर्यटक भनेर चाहिँ त्यसलाई चाहिँ चित्रण गरिन्छ। नाम चाहिँ त्यहाँ चाहिँ जनजाति पार्क लगायत आत्मा घरहरू, त्यहाँ होमस्टेहरू, त्यहाँको रहन सहन, त्यहाँको मान्छेहरू कस्तो खालको रहेछन् र त्यहाँ कस्तो चाहिँ के अरे चाहिँ कम्युनिटीको मान्छेहरू चाहिँ बस्दो रहेछन् भनेर त्यो खालको अवलोकन र त्यहाँको चाहिँ के अरे चाहिँ गाउँले परिवेश बुझ्नको लागि पनि कति मान्छेहरू आउनुहुन्छ।
3: त्यसो त पर्यटकीय क्षेत्रको रूपमा भेडेटारको इतिहास त्यति लामो छैन। विक्रम सम्बत 1990 सालमा पहाड़बाट नुन बोकाउन तराई लैजाने भेडा बिसाउने स्थान थियो। त्यो क्रम रोकिएपछि भेडेटार गुमनाम भयो। जब सुनसरीको भरान हुँदै 2034 सालमा भेडेटारसम्म सड़क आइपुग्यो अनि छाप्राहरू पनि बनिन थाले। तिनी छाप्राहरू नै सामान्य खाजा सहित सुकुटी तोङ्बा पनि पाउन थाल्यो। 2050 सालसम्म पनि भेडेटारमा बास बस्दै आउने पर्यटक पाउन मुस्किल थियो। काठमाडौँमा होटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी विष्णुराज श्रेष्ठको नजर एकाएक भेडेटारमा पर्यो। आफ्नै जिल्लामै केही गरौं भन्ने उद्देश्यले काठमाडौँमा होटल व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले 2050 सालमै भेडेटारमा लज सहितको होटल स्थापना गर्नुभयो। विस्तारै पर्यटक आउन थाले। 52 सालदेखि 58 सालसम्म होटल धेरै चलेको उहाँको भनाइ छ। जनयुद्ध सकिए लगत्तै भेडेटारमा होटल तर्फको आकर्षण बढ्यो।
5: काठमाडौँबाट यहाँ आउँदाखेरि अलिकति त्यो सोचेर भिजन मेरो कन्सेप्ट चाहिँ यो टुरिज्ममै लागेको हुनाले भेडेटारमा टुरिज्मको अब आवश्यक नभए पनि भए पनि यहाँ चाहिँ म पक्कै पनि गरेरै देखाउँछु। यो टुरिज्ममै म सिकेको छु। म यसलाई चाहिँ निरन्तर यसलाई चाहिँ म यस्तो एउटा हब एउटा प्रोफेसन मैले एउटा त्यसमा अनुभव पनि प्राप्त गरिसकेको हुनाले मैले जीव ज्यान र मैले मेरो मेहनत र सोचाइ नै मैले यसमा एकदम लागि परेर पनि सायद भगवान्ले पनि साथ दिएछ। त्यसले गर्दाखेरि मैले यहाँसम्म आउनुमा बिचको पिरियडमा गर्दै गर्दा एक दुई वर्ष नचले पनि त्यसको दौडामा त्यहाँ दुई वर्षदेखि चाहिँ दिनै नभ्याउने जस्तो मैले पनि टुरिज्मले एउटा अनुभव प्राप्त गराएर आउने त्यो एउटा वातावरण बनाउनुमा एउटा
3: पर्यटकलाई लक्षित गर्दै भेडेटारमा अहिले साना ठूला गरी करिब 200 बढी होटल सञ्चालित छन्। यहाँका होटलमा 2.5 अर्ब भन्दा बढ़ीको लगानी भित्रिएको होटल एसोसिएशन भेटारको तथ्याङ्कमा उल्लेख छ। भेटारकै कारण अहिले नाम्जे देवीथान नमस्ते झरनासम्म लगानी बढ्दछ। अहिले भेटार र आसपासको क्षेत्रले दैनिक 1500 पर्यटकलाई बास दिन सक्ने होटल एसोसिएशन भेटारका अध्यक्ष तुमराज लिम्बुको भनाइ छ।
6: पक्कै पनि अहिलेको अवस्थामा लगानी जुन होटलहरूमा लगानी निकै राम्रो लगानी हुँदै आएको छ र सर्भिसको हिसाबमा पनि अब यहाँनिर आजभन्दा अलिक वर्ष पछाडि फर्किरहेको चाहिँ अब त्यति राम्रो सर्भिस यहाँ पाउँदैन थियो। अहिले चाहिँ लगभग स्टार लेभलको सर्भिस पनि पाइने भइसकेको छ र लगानीको सन्दर्भमा पनि यहाँनिर वर्षेनी पर्यटनमा चाहिँ लगानी भएको देखिन्छ। पक्कै पनि हाम्रोमा यहाँनिर लज सहितको होटलदेखि 150-300 होटललाई बस्न लज सहितका होटलहरू छन् र 200 हाम्रो एक डाटा चाहिँ हामीले अहिलेसम्म राख्न सकेको छैनौँ र पनि हामीले यहाँनिर 500 मान्छेहरू चाहिँ भेटा आसपासमा हटाउन सक्छौँ।
3: भेटारमा वर्षेन नयाँ पर्यटन गन्तव्य थपिँदै गएका छन्। भेटार बजारबाट अलि माथि उक्लिए थुम्की र नाम्जे गइरहेका छन्। थुम्कीको टुप्पोमा आत्मा घर रहेको छ। भेटारबाट 6 किलोमिटर टाढा केही वर्ष अघि ओखरे भी टावर निर्माण भयो। त्यहाँ पुगेर तराई र पहाड़का दृश्य अवलोकन गर्नेहरू दिनदिनै बढ़िरहेका छन्। भेटारबाट 8 किलोमिटर भनकुटा तर्फ झरेपछि तिगिनी नमस्ते झरना अर्को गन्तव्य हो। भेटार नजिकै ऐतिहासिक सागुरीगढी र पाठीबरा मन्दिर समेत रहेका छन्। भेटार चोक नजिकै सोलुङ डाँडामा स्काई वाक निर्माण गरिएको हो जसले साहसिक पर्यटकलाई आकर्षित गरिरहेको छ। त्यस्तै जिपलाइन, फ्री फल जम्प र स्विम जस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका छन्।
7: अर्को भिस्टा लग्जरी एन्ड फन पार्क भनेर छ, त्यसमा जेनसिम पनि छ र अरू पनि थुप्रै ग्यामहरू हामीले त्यसमा लगाउन खोजिरहेको छ। त्यसमा जिपलाइनदेखि लिएर अरू विभिन्न चाहिने आइटमका खेल सामग्री मनोरञ्जनका चिजहरू लगाउने कुराहरूमा हामी अगाडि बढिरहेका छौँ र अब यसमा खास गरी चाहिँ यहाँका साथीहरू उद्योग व्यवसाय गर्ने साथीहरू मेम्बरहरू खोजिराख्नु भएको छ र त्यो वातावरण बनाउने काम चाहिँ फेरि यहाँको स्थानीय यहाँको लोकल साथीहरू पनि दिइरहेछ।
3: त्यसो त भेटार र भेटारको पर्यटन क्षेत्रले भिन्न सक्ने एक संयोग हो बेलायतका तत्कालीन युवराज चार्ल्स। धरान धनकुटा राजमार्ग निर्माणको क्रममा बेलायतका तत्कालीन युवराज चार्ल्स 2038 सालमा भेटार आएर यहाँको सैलुङ डाँडा चढेर यो ठाउँको तारिफ गरेपछि यहाँ स्वदेशी तथा विदेशी पर्यटक भित्रिन थालेको मानिन्छ। अब मौसम सम्बन्धी खबर। हाल कोशी प्रदेश स्थित झापाको दमक सहित मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। खबर परिक्रमामा अब केही संक्षिप्त खबरहरू। झापामा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवा विरूद्ध प्रहरीले कारवाही तीव्र बनाएको छ। बिरतामरमा केही महिनाको अन्तरालमै विभिन्न स्थानबाट सट्टेबाजीमा संलग्न रहेको आरोपमा व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले अनलाइन जुवाको सम्भावित सञ्जालसँगै त्यसमा हुने आर्थिक कारोबारमाथि समेत अनुसन्धान केन्द्रित गरेको छ। मोरङमा 40 वर्ष अघिको हत्यामा संलग्न 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले बेलबारी नगरपालिका 4 का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा तीनै तहको अदालतले दोषी ठहर गरेका उनीहरू लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए। धनकुटामा नयाँ उद्योग दर्ता भन्दा सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योग बन्द तथा खारेजी हुने क्रम बढ़ेको छ। पछिल्ला 3 आर्थिक वर्षमा 638 उद्योग बन्द हुँदा आर्थिक वर्ष 82-83 148 नयाँ उद्योग मात्रै दर्ता भएका थिए।
2: सोलुखुम्बुका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयले जंगली च्याउको व्यापार गरेर घर खर्च जुटाउने गरेका छन्। सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट नयाँ बजारमा जंगली च्याउको व्यापार निकै फस्टाउन थालेपछि यसबाट ग्रामीण महिलाहरूलाई घर खर्चको बन्दोबस्त गर्न सजिलो भएको छ। र ताप्लेजुङको मैया खोला आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाको सिमाना भएर बग्ने मैया खोलामा आएको बाढ़ीका कारण पाँच दिनदेखि यातायात सेवा अवरुद्ध बनेको छ। खोलामा आएको बाढ़ीले मोटरेबल पुल र सड़कमा क्षति गरेका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। तमोर करिडोर सड़क अन्तर्गत सन्थाक्रा तर्फ पुलको जीपमा बाढ़ीले क्षति गरेपछि यातायात सेवा ठप्प भएको मैया खोला गाउँपालिका एकका वडा अध्यक्ष चन्द्र कुमार तामाङले जानकारी दिनुभएको छ। खबर परिक्रमामा फेरि पनि ब्रेक कपालौ।

0: चल्छौ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चल्छौ सित्तैमा
1: मामा सँग हल्का रमाइलो

भेटपछि पुनः स्वागत छ। अब एउटा देश बाहिरको खबर। भारतमा आज र भोलि उदयमान अर्थतन्त्रको संगठन ब्रिक्सको 18 शिखर सम्मेलन शुरू हुँदैछ। लचकता, नव प्रवर्तन, सहकार्य र दिगोपन नाम दिइएको यस सम्मेलनमा डिजिटल पूर्वाधार, कृत्रिम बौद्धिकतामा तर्फ एआई, हरित अर्थतन्त्र, ऊर्जा रूपान्तरण र ग्लोबल साउथ सहकार्यका विषयमा केन्द्रित हुनेछ। सन् 2009 रूसमा पहिलो ब्रिक्स सम्मेलन आयोजना हुँदा रूस, भारत, चीन र ब्राजिल मात्र यसका सदस्य थिए। अहिले दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया, युएई, इन्डोनेसिया गरी 11 सदस्य राष्ट्र र 10 साझेदार राष्ट्र रहेका छन्। अब एउटा खेलकुद सम्बन्धीको प्रसंग। धरानमा पहिलो पटक रात्रिकालीन महिला अन्तर क्लब अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। D19 क्लब धरान 19 ले प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्ड कप 2083 आयोजना गर्ने तयारी गरेको जानकारी दिएको छ। आगामी कार्तिक 28 मंगिर 6 गतेसम्म धरान रंगशालामा अस्थायी फ्लड लाइट जडान गरेर रात्रिकालीन प्रतियोगिताको सञ्चालन गरिने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले बताए। यसअघि धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर क्लब बुढा सुब्बा गोल्ड कप हुँदै आएको थियो। अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबलको रात्रिकालीन प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागि हो। प्रतियोगिताको विजेतालाई 5,00,000 रूपियाँ पुरस्कार र विजेताको कप प्रदान गरिनेछ भने उपविजेताले 1,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने।

परिक्रमाको अन्त्यमा प्रमुख खबरहरू फेरि एकपटक। झापामा 365 हेक्टरमा माछा उत्पादन, माछा जुन कार्यक्रमले किसान आकर्षित गरे पनि भुरा र दानाको अभाव कायमै, भारतीय निर्भरता मुख्य चुनौती। धनकुटाको पुरानो बस पार्क स्तरोन्नतिको प्रक्रिया अघि बढ्यो, 4 वर्षमा 32 करोड लागतको आधुनिक संरचना निर्माण गर्ने लक्ष्य। 16 किलोमिटर खाँदबारी तुम्लिङचार सभाखोला सडक जीर्ण, तत्काल मर्मतको माग गर्दै स्थानीयले सडक डिभिजनलाई दिए अल्टिमेटम। भारतमा ब्रिक्सको 18 शिखर सम्मेलन आजदेखि, डिजिटल पूर्वाधार, एआई, ऊर्जा रूपान्तरण र ग्लोबल साउथ सहकार्यमा विश्व नेताबीच छलफल हुँदै। धरानमा पहिलो पटक रात्रिकालीन महिला अन्तर्राष्ट्रिय गोल्ड कपको तयारी, अस्थायी फ्लड लाइटमा हुने प्रतियोगिताको विजेताले 5 लाख रुपियाँ पाउने। यसको साथै खबर परिक्रमा अहिलेलाई यति नै। प्रविधि समूहले म सुदीप पनि आज्ञा माग्छु। नमस्ते, शुभ दिन।

0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। मेङबाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङबाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मेङबाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङबाङद्वारा सञ्चालित मेङबाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङबाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703721494। मेङबाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाई हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनु। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
1: हिमशिखर टाइम चेक,
2: अहिले 7 बज्यो। यस, टाइम चेक का प्रायोजक
3: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन।

Good morning, namaskar. How are you sending in to 16-16 Ramanaranjan Kasamba, Kriya Himsakar Exciting 13 Megawars. Karakram, wish you all the best. Karakram ko saaf ma, ma karakram prastata, ma na namang aisa ke ko shirvani. Technical support ma hain chalanji. Karakram, wish you all the best. Pate, bindu hain ko saaf bas dekhi, aak vede sama sunna sakna hain chay. Ra is na to pahili. Dui yota second sunna sakna hain chay. Pahili second ka aaja ko dekhi ni thi, ra aaja ko yon सफल भने दोस्रो सेकेन्डमा चाहिँ शुभकामना सन्देश आफ्नो आफन्तजन मित्रजन र साथीभाइलाई राख्न सक्नुहुन्छ. त्यसको लागि तपाईँ कल गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ. यहाँको साथ नम्बर 8 बजेसम्म हुन्छ. 8 बजेसम्म यो कार्यक्रमलाई पनि सुनेर साथ दिँदै गर्नुहोला. अहिलेलाई भने म ढिला नगरिकन देशभक्ति गीतबाट कार्यक्रमलाई सुरुवात गर्छु.

देशभक्तिगीत पश्चात पुनः स्वागत छ कार्यक्रम विश यु अल द बेस्ट मेरो कार्यक्रम विश यु अल द बेस्ट प्रत्येक दिन बिहानको 7 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ र यसमा तपाईँले दुईवटा सेक्वेन्स सुन्न सक्नुहुन्छ भने हामी ढिला नगरकोमा पहिलो सेकेन्ड आउने लाग्यौँ र पहिलो सेकेन्डमा रहेको छ आजको तिथिमिथि र आजको राशिफल। आजमुखी विक्रम सम्वत 2083 साल भदौ महिनाको 27 गते शनिबार भाद्र शुक्ल पक्ष प्रतिपदा तिथि तद अनुसार यसै सम्वत 2026 सेप्टेम्बर 12 तारिक नेपाल सम्वत 1146। श्रोताबिन आजको तिथिमिति बताइसकेको छु र अब भने कार्यक्रमकै पहिलो सेगमेन्ट आजको राशिफलतर्फ लाग्यौ। मेष राशि श्रोताको आजको दिन सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउनन्। सूर्यपनको फाइदा अरूले उठाउन सक्छन्। काममा अधिक खर्च बढ्नेछ। आफ्नो सामानमा अरूले दावी गर्न सक्छन्। यात्रा गर्दा धनमा सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ मेष राशि हुने श्रोताको। वृष राशि हुने श्रोताको आजको दिन मेहनतले अवसर प्राप्त हुनेछ तर कामको मेसो नमिल्दा केही ढिलासुस्ती भने हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा आयुको साथले उत्साह जगाउनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला वृष राशि हुने श्रोताको। मिथुन राशि हुने श्रोताको आजको दिन मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ अथवा कमजोर विकल्प अङ्गालनाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसोमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ मिथुन राशि श्रोताको। कर्कट राशि हुने श्रोताको आजको दिन सबैलाई समेटेर काम दिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ। कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ कर्कट राशि हुने श्रोताको। सिंह राशि हुने श्रोताको आजको दिन शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोली व्यापार व्यवहारकै घरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनु परे पनि मेहनतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ सिंह राशि हुने श्रोताको। कन्या राशि हुने श्रोताको आजको दिन समय फुर्सदीले रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छा शक्ति बढ्नुका साथै कृतिमान कामको यस लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ कन्या राशि हुने श्रोताको। तुला राशि हुने श्रोताको आजको दिन कुनै खर्चिलो काम गर्नु पर्दा अर्थ अभाव देखा पर्न सक्छ। परिश्रम परे पनि काम प्रतिफलमा कम प्रतिफलमा चित्त बुझाउनु पर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आमदानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसफत हुने पाइनेछ। लामो यात्रा गर्ने अवसर

जुट्नेछ भने पछि फाइदा हुने काममा प्रारम्भ हुन सक्छ तुला राशि हुने श्रोताको। वृश्चिक राशि हुने श्रोताको आजको दिन केही पाउन केही वस्तु त्याग्नु पर्ला। प्रयत्न गर्दा आय स्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना काम कमजोरीको फाइदा उठाउन सक्छन्। फाइदा भए पनि काममा बढी लगानी लाग्नेछ। लाभांश अरूका लागि खर्चन पर्ला। सरसपटमा पनि रकम बाहिरिन सक्छ। वृश्चिक राशि हुने श्रोताको धनु राशि हुने श्रोताको आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने समय छ। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि सानो गाँस्नेहरूबाट सजग रहनु पर्ला। सामाजिक दायित्व बढ्नेछ। संघर्षपछि लाभ उठाउन सकिनेछ। धनुराशि हुने श्रोताको मकर राशि हुने श्रोताको आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चाउनु पर्नेछ। आँटेको काममा अरूले मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य हुनेछ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने स्थिति आउन सक्छ। मकर राशि हुने श्रोताको कुम्भ राशि हुने श्रोताको आजको दिन प्रतिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मेहनत गर्नुपर्नेछ। अवसरका लागि विवादस्पद जिम्मेवारी वहन गर्नु पर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलिक कमजोर अनुभूति हुनेछ। कुम्भ राशि हुने श्रोताको मीन राशि हुने श्रोताको आजको दिन पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आमदानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मीन राशि हुने श्रोताको श्रोताबिन 12 राशिफल बताइसकेको छु। तपाईँको राशिफलले जे जस्तो बताए तापनि आफ्नो कर्मलाई विश्वास गर्नुहोस्। आफ्नो काममा निरन्तरता दिनुहोस्। पक्कै पनि सफलता यहाँको हातमा पर्नेछ। श्रोता पहिलो सेकेन्ड सकिसकेको छ। अब भने हामी दोस्रो सेकेन्डतर्फ लाग्छौँ र दोस्रो सेकेन्डमा रहेको छ शुभकामना सन्देश आफ्नो आफन्तजन र साथीभाइलाई राख्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ कल गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर रहेको छ 023-573-25 कल गर्न सक्नुहुन्छ भने हिमसी गाउँ मिडिया ग्रुपको फेसबुक पेजमा कार्यक्रम लाइभ गरेर त्यसमा आएर पनि कमेन्ट मार्फत शुभकामना शुभेच्छा राख्न सक्नुहुन्छ। यहाँको साथमा रहनेछु म 8 बजेसम्म र 8 बजेसम्म नै यो कार्यक्रम सुनेर साथ दिँदै गर्नुहोला। कल ट्राई गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला। अहिलेलाई भने चाहिँ एउटा सुमधुर गीत सुनौ र गीतपछि हामी फर्स्ट

0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% छुट सहित भोपा क्याम्प धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली निकलाजुन 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा। फोन नम्बर 9820703882, 9840213753। दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल जाइने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि दमक झापा। फोन नम्बर 9816091013।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार गर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा दिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामा सानो हल्का रमाइलो।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाह रेडियो हिमशिखर 103.5।

0: फर्स्ट कमर्सियल ब्रेकपछि पनि स्वागत छ कार्यक्रम रिसी अल द वेस्टमा। र कार्यक्रम रिसी अल द वेस्ट प्रत्येक दिन बिहानको 7 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ। र यसमा तपाईँले दुईवटा सेकेन्ड सुन्न सक्नुहुन्छ। पहिलो सेकेन्डको आजको तिथिमिथि र आजको राशिफल भने दोस्रो सेकेन्ड र शुभकामना सन्देश आफ्नो फोन यो साथीहरूलाई राख्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ कल गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर रहेको छ 023-5-73-25 कल गर्न सक्नुहुनेछ। भने हिमसुकल मिडिया ग्रुपको फेसबुक पेजमा कार्यक्रम लाइभ गइरहेछ, त्यसमा आएर पनि कमेन्ट मार्फत शुभकामना सुरक्ष राख्न सक्नुहुनेछ। कार्यक्रम सम्पूर्ण श्रोता दिनमा चाहिँ आजको दिनमा तपाईँको जन्मदिन परेको छ भने जन्मदिनको धेरै धेरै शुभकामना। कोही यात्रामा हुनुहुन्छ भने शुभ यात्रा, बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको शुभकामना, र नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने कार्य सफलताको शुभकामना व्यक्त गर्दछु। र यसरी नै यहाँहरू पनि शुभकामना सन्देश राख्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। भने अहिलेलाई भने चाहिँ कोही साथी आइसक्नु भएको छ, म उहाँलाई नै अनुरोध गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो
1: हेलो हजुर, गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ, नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हरितालिका तिजको पनि सम्पूर्ण दिदी बहिनीहरूलाई शुभकामना दिन चाहे। जति साथीहरू यात्रामा हुनुहुन्छ शुभ यात्रा, त्यसै गरी साथीहरूलाई सम्झिनु पर्दा अब जति साथीहरू जन्मदिन मनाउँदै हुन्छ अल साथीहरूको धेरै धेरै शुभकामना दिन चाहन्छु। त्यस्तै गरी साथीहरू सम्झिनु पर्दा त्यसै गरी रोशन तलाङ राई हुनुहुन्छ, सुबिन चौधरी हुनुहुन्छ, गुरुङ निर्मला गुरुङ, सेवा प्रसाद गुप्त, शमशेर लिम्बू धनको पटेमा हुनुहुन्छ, त्यसै गरी प्रतिमा साथीहरू हवाई रमिला प्रशान्त हुनुहुन्छ, त्यसरी शङ्कर ढकाल हुन्छ रक्तमाईतिर, त्यस्तै गरी हुनुहुन्छ प्रतिमा शक्ति छत्री सर, हवाई रमिला प्रशान्तमा आरामिका राई, विमलयाम फु राई हुनुहुन्छ, त्यसै गरी सबिना मगर हुन्छ धनपतिर, भाइ एक्सन विराज राई चक्रभाकामा हुनुहुन्छ भोजपुरतिर, त्यसै गरी शर्मिला चौकमा हुनुहुन्छ, त्यसै गरी कुमारी अङ्ग पाँचतिर हुनुहुन्छ, त्यसै गरी आशिष नयन बस्नेत, त्यसै गरी अमित अनन्त सुनवा, त्यसै गरी मन्जु थापा हुनुहुन्छ, मेरो श्रेष्ठ रूपन्देहीतिर, त्यसै गरी शम्भु कटुवाल, जति साथीहरूले जानुभएको छ हुनुहुन्छ,
2: तपाईँको
0: खबर के छ नि?
2: कमला मुखिया, मन मुखिया हुन्छ, धर्मा बुन्दुवा खुलुङ, कुमारी इन्द्र तामलिङ, काली भूमिका, भुकाई तामाङ, अल्कावान तामाङ, लक्ष्मी राई, गणेश श्रेष्ठ, योगेन्द्र बस्ने, एकदमै श्रेष्ठ नदी खत्री दुर्गा तामाङ हुनुहुन्छ, सबै साथीलाई नमस्ते हो भाइ।
3: जन्मदिनको तयारीमा रहनुहुने सिर्जना मुखिया हात्ती पर्दै थियो, अनि हुनुहुन्छ शङ्कर ढकाल, युवराज पोखरेल हुनुहुन्छ, अनि हाम्रो फुलाङ चन्द्र किराज, अनि वरुण सुन्चली, निमा शेर्पा, कमला मुखिया, मुना मुखिया हुनुहुन्छ इलामतिर, खर्क सुब्बा सबै सबैलाई आजको दिन शुभ बितोस्। त्रिवेली आकाश राई अनि शमशेर लिम्बुलाई पनि शुभ दिनको कामना गर्दै भेटिन्छु।
4: हुन्छ, शुभकामना सन्देश राख्नुभन्दा अगाडि त यति मिठो भोइसमा कार्यक्रम चलाउनु हुने हजुर लगायत हाम्रो रेडियो हिमशिखर होल युनिटलाई नै आजको दिन शुभ रहोस्, उन्नति प्रगतिको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आज शुभकामना सन्देश राख्नुपर्दा लिम्बु अनि हाम्रो गगन तेर्थुमे मनप्रकाशी जीवन कार्की अनि हाम्रो मित्रकर्मी निर्मला वनेम काली कमला वनेम अनि ऋतु सुब्बा कमला मुखिया सिर्जना मुखिया मुना मुखिया हुनुहुन्छ स्टाइल अनि हाम्रो दिल्सा राई टेक्नोलोजीका लिम्बु दिदी कुमारी हुयाङ अनि हाम्रो डाक्टर बर्मरा सरस्वता पोखरेल अनि हाम्रो बिलुसानु याम्फू विमला याम्फू हुनुहुन्छ अनि सलिना गुरुङ निर्मला गुरुङ भाइ शेखर प्रसाद श्रेष्ठ शङ्कर ढकाल युवराज पोखरेल पूर्वेली आकाश राई प्रसन्न श्रेष्ठ लगायत अब साथीहरू धेरै हुनुहुन्छ है, नाम छुट्ने साथीहरूलाई पनि आजको दिन शुभ रहोस् भन्दै अब साथी बिदा हुन्छु। नमस्ते, बाई बाई।
0: उहाँले शुभकामना सन्देश राखेर गरिसक्नु भएको छ भने फेरि पनि कोही साथी हुनुहुन्छ म उहाँलाई अनि वर्षा कार्यदेखि कोही हुनुहुन्छ। हेलो हेलो गुड मर्निङ नमस्कार। हेलो गुड मर्निङ नमस्कार।
5: नमस्ते गुड मर्निङ।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म बोल्दैछु लामादेपुरबाट करुणा
0: तामाङ। सरिना गुरु हुनुहुन्छ है?
5: हजुर हजुर।
0: आरामको सबै हुनुहुन्छ सरिनाजी?
5: हजुर
0: एकदम आरामको सबै हुनुहुन्छ। अनि शुभकामना सन्देश कसको लागि रहेको छ आज?
5: हजुर
0: शुभकामना सन्देश आज कसको लागि रहेको छ?
5: धेरै सम्झना माया शुभ दिन करेक्ट सफलताको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। यहीँनिर हुनुहुन्छ मेरो मम्मी बाबा अनि भाइ भदेनी निरुता भदेनी सुमित्रा भदेनी साइन्स फ्यामिलीलाई एकदमै शुभ दिनको कामना गर्न चाहन्छु। कोरियातिर हुनुहुन्छ मेरो प्यारो दिदी रेक्सिङ चामलिङ, रोमानियातिर हुनुहुन्छ दादा भराज हुनुहुन्छ, सोधीतिर हुन्छ दादा प्रसाद, विशेष जापानतिर छ मेरो प्यारो भदेश सुशान्ता चामलिङ, मलाई पनि एकदमै कार्य सफलताको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। दाई हुनुहुन्छ रत्न बाबु थापा लगायत उहाँको अल फ्यामिलीमा छन् शुभ दिनको कामना। एकदमै मेरो मम्मीको मान्छे हुनुहुन्छ पोखरातिर उज्जवल तामलिङ, उहाँलाई धेरै सम्झना माया लगायत बाबु थापा धेरै साथीहरू हुनुहुन्छ। मन चाहिँ साथी अनि प्रोग्राम सुनेर बस्ने सबै सबैलाई शुभ दिनको कामना गर्दै अहिले टाइम हजुरसँग भेट्ने बाटोको साइज अहिले म उज्जवल पढ्न चाहन्छु। आस्था नमस्तै
0: कहाँदेखि को हुनुहुन्छ? हेलो हेलो गुड मर्निङ नमस्कार। गुड मर्निङ, कहाँदेखि को बोल्दै हुनुहुन्छ? फेरि एकचोटि भन्नुहोस् त, तपाईँको आवाजै सरी राम्ररी बुझिएन।
5: मलाई
0: एकदम एकदम ठिक ठाकै छ। अनि शुभकामना सन्देश कसको लागि रहेको छ नि आज?
5: हुन्छ मेरो शुभकामना सेभिङसनमा रहेर हेर्नुहुने मित्रको लागि लगायत हाम्रो रेडियो टिम होल युनिटलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे।
0: त्यहाँनिर
5: हुनुहुन्छ मेरो प्यारो बाबा मामु हजुर बुबा हजुरआमा अनि मेरो प्यारो छोरो कर्ण चामलिङ, मलाई पनि कार्य सफलताको धेरै धेरै शुभकामना गर्न चाहन्छु। दाई हुनुहुन्छ रत्नबहादुर थापा मगर, उहाँलाई पनि धेरै सम्झना माया कार्य सफलताको शुभकामना। केटी फेरि हुनुहुन्छ प्यारो मान्छे आयुष मगरलाई धेरै सम्झिरहेको छु भन्न चाहन्छु। लगायत साथमा धेरै धेरै साथीहरू हुनुहुन्छ यति बेला प्रोग्राम सुनेर बस्नुहुने, बाँकी सम्पूर्ण साथीहरूलाई शुभ दिन कार्य सफलताको शुभकामना भन्छु। बाई
0: ओके बाई। अहिले हिन्दु संहिता उदयपुरबाट उहाँले शुभकामना सन्देश राखेर गइसक्नु भएको छ भने धेरै साथीहरूले कमेन्ट मार्फत पनि शुभकामना सन्देश राख्नु भएको छ। म हटाघट कमेन्टतर्फ पनि राख्छु र कमेन्ट गर्नुभएको छ एक्सन ब्राज राईजीले, र उहाँले भन्नुभएको छ हेलो नमस्ते सुवारी मुनादी, इट्स मी एक्सन ब्राज राई फ्रम भोजपुर, ह्याप्पी बर्थडे टु यु सबिना राई, हेभ अ नाइस डे, मिसिङ डे वाट आशिष नाम बस्नेत, सन्देश बान्तला, विनोद लजाले, चन्द्र बस्नेत, सानी बिनु सुरुकी श्रोत, सौदा राई, हिरण छेत्री, जोन राणा, सायना राई, रियन बेबी बान्तला, मिना मुखिया, कमला मुखिया एन्ड्रोइ भन्नुभएको छ। थ्याङ्क यू सो मच फर कमेन्ट एक्सन राज राई। र त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मनको साथी जीवन कार्कीजीले, त उहाँले भन्नुभएको छ हजुर गुड मर्निङ, कोपिटोजी नमस्कार, आरामै हुनुहुन्छ भन्नुभएको छ, एकदम आराम कुशल छु, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस्, रेडियो परिवारलाई पनि मिठो माया अनि मिठो सम्झना, स्वास्थ्यको खाओ, रहनुहोला शुभ दिन सबैको भलो चाहने मान्छे भन्नुभएको छ। थ्याङ्क यू सो मच फर कमेन्ट मनको साथी जीवन कार्की। र त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ गीता लिम्बुजीले, र उहाँले भन्नुभएको छ हेलो हाई नमस्ते, के छ खबर मोरङ कामी पोखरीबाट भन्नुभएको छ। सरिनाजीले अघि कल पनि गर्नुभएको थियो, त्यसैले उहाँको कमेन्ट चाहिँ मैले लिइनँ, अर्को कमेन्ट तर्फ पनि लाग्छु। र अर्को कमेन्ट गर्नुभएको छ धर्मराजजीले, र उहाँले भन्नुभएको छ नमस्ते शुभ दिन, म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। आज जन्मदिन मनाउनु हुने भोजपुरका दाजु अर्जुन ढोकाल र का साथी डम्बर माझीलाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिनको कामना, मिठो सम्झना भन्नुभएको छ। थ्याङ्क यू सो मच फर कमेन्ट धर्मराजजी। र त्यसै गरी धेरैभन्दा धेरै साथीहरूले यसरी नै कमेन्ट गरिराख्नु भएको छ, कमेन्ट मार्फत शुभकामना सुरक्षा राखिराख्नु भएको छ, कल गरिराख्नु भएको छ। र यहाँहरू पनि यसरी नै कमेन्ट मार्फत शुभकामना सन्देश राख्न चाहनुहुन्छ भने हिंसिगर मिडिया ग्रुपको फेसबुक पेजमा कार्यक्रम लाइभ गराउँछ, त्यसमा आएर पनि कमेन्ट मार्फत शुभकामना सुरक्षा राख्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो टेलिफोन नम्बर रहेको छ 0335 73 25 कल गर्न सक्नुहुन्छ, यहाँको साथमा रहनेछु म 8 बजेसम्म, र 8 बजेसम्म नै यो कार्यक्रममा सुनेर साथ दिँदै गर्नुहोला। अहिलेलाई भने चाहिँ एउटा सुमधुर गीत सुन्ने पालो भइसकेको छ, र गीतपछि हामी सेकेन्ड कमर्सियल ब्रेकतर्फ पनि लाग्नेछौँ।

0: घाँटीको दुखाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोडी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टीको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टी सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
3: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98160913।
4: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा मङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मङमाङद्वारा सञ्चालित मङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटाकलैको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिलझिले सम्पर्क 97073-21494। मङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाद रेडियो हिमशिखर 103।

0: राइट सेकेन्ड कमर्सियल ब्रेक पछि पनि स्वागत छ कार्यक्रम विश यु अल द बेस्ट कार्यक्रम विश यु अल द बेस्ट प्रत्येक दिन बिहानको 7 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ र यसमा तपाईँले दुईवटा सेगमेन्ट सुन्न सक्नुहुन्छ भने अहिले हामी दोस्रो सेगमेन्टमा रहेका छौँ र दोस्रो सेगमेन्टमा चाहिँ शुभकामना सन्देश राख्न सक्नुहुन्छ त्यसको लागि तपाईँ कल गर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर रहेको छ 0235 73 025 कल गर्न सक्नुहुन्छ भने हिमसी गर्ल मिडिया ग्रुपको फेसबुक पेजमा आएर चाहिँ कार्यक्रम लाइभ गएर छ त्यसमा आएर पनि कमेन्ट मार्फत शुभकामना शुभेच्छा राख्न सक्नुहुनेछ र धेरैभन्दा धेरै साथीहरूले कमेन्ट मार्फत पनि शुभकामना शुभेच्छा राखिराख्नु भएको छ म फटाफट कमेन्टतर्फ नै लाग्छु र कमेन्ट गर्नुभएको छ सुनिम दाइजीले र उहाँले गुड मर्निङ सेन्स मि खोटाङबाट सुन्दैछु मिस यु अल भन्नुभएको छ थ्याङ्क यू सो मच फर कमेन्ट राई र त्यसै गरी अर्को साथीले कमेन्ट गर्नुभएको छ गीता लिम्बुजीले र उहाँले भन्नुभएको छ गुड मर्निङ हजुर सन्चै हुनुहुन्छ नि इट्स मी प्याकुली गीता फ्रम इलाङ हेनेस ते चन्द्रया लिम्बु अभि थ्याङ्क यू सो मच फर कमेन्ट गीता लिम्बु र तपाईँहरूले पनि यसरी नै शुभकामना सन्देश राख्न चाहनुहुन्छ भने म्युजिकल मिडिया ग्रुपको फेसबुक पेजमा आएर चाहिँ कार्यक्रम लाइभ गएर छ त्यसमा आएर कमेन्ट मार्फत चाहिँ शुभकामना सन्देश राख्न सक्नुहुन्छ है त र त्यसै गरी हाम्रो टेलिफोन नम्बर रहेको छ 0235 73 025 कल गर्न सक्नुहुन्छ भन्दै अहिले भने कोही साथी हुनुहुन्छ उहाँलाई अनि गर्छु हेलो
1: नमस्ते गुड मर्निङ
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ शुभकामना सन्देश कसको लागि रहेको छ आज
1: मैले अघि कल गरेकी थिएँ तर तपाईँले उदयपुरको करेना चामलिङलाई सरिना गुरुङ भन्दै हुनुहुन्थ्यो होइन अनि मेरो म्यासेज पनि पढिदिनु भएन नि त अघि कल गर्नुभएको छ भनेर
0: तपाईँको मैले चाहिँ तपाईँले अघि गर्नु भएको थियो जस्तो लाग्यो
1: विशेष गरी आज जन्मदिन मनाउँदै हुन्छ मेरो साथी कविता तामिङलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि कार्य सफलताको शुभकामना दिनुपर्दा दाइ हुन्छ चन्द्र बस्ने रत्न बहादुर थापा अनि दिल्ली सानो याम्पू दिल्ली याम्पू प्याकुली गीता लिम्बु राज घलिम्बकर राई पिके राई सङ्गीत सुब्बा अनि एक्सन विराट अनि हर्पल रोस्मी शमशेर लिम्बु भगवन्ती रोस्मी लगायत सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ बितो छापा गुटी भन्दै हजुर बाई बाई
0: हुनुहुन्थ्यो कानी पोखरीबाट सरिना गुरुङ र उहाँले शुभकामना सन्देश राखेर गइसक्नु भएको छ भने फेरि पनि कोही साथी हुनुहुन्छ म उहाँलाई नै अनुरोध गर्छु कहाँदेखि को हुनुहुन्छ हेलो हेलो गुड मर्निङ नमस्कार
2: गुड मर्निङ नमस्ते हजुर
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म दिल्ली सानी याम्पु मरङको याङ्सिलाबाट
0: आराम कसरी हुनुहुन्छ दिल्ली सानीजी
2: हजुर आराम कसलाई छु हजुरलाई कस्तो छ
0: मलाई पनि एकदम ठिकै छ आरामै छु अनि शुभकामना सन्देश कसको लागि रहेको छ आज
2: हुन्छ फर्स्टमा हजुरको लागि हाम्रो टेन्सनमा रहने मित्र हिमसिका राई पेमेन्टिया टिमलाई कार्य सफलताको धेरै धेरै शुभकामना शुभ दिन भन्न चाहन्छु
0: थ्याङ्क यू सो मच
2: ओके मस्ट वेलकम यात्राको क्रममा हुनुहुन्छ लाइफ पार्टनर हुन्छ धनराज याम्पु उहाँलाई एकदम शुभ यात्रा भन्न चाहन्छु अनि प्यारी साथी हुनुहुन्छ हाम्रो अन्जान यात्री प्यारी चाम्पाङ इन्दिरा चामलिङ कुमारी योङ्गाङ अमनारण चामलिङ बसन्त श्रेष्ठ दाई गगन तेरासुमे कान्छा मिसिङ रेवास कविता मगर सरिना गुरुङ अनि कमला मुखिया मुना मुखिया सुदीप बान तावा दिलसा राई अनि माधव ढुङ्गेल दाजु अनि बुनुवा इस्मा याम्पु वियोगी भीमा अनि माधव ढुङ्गेल दाजु दिलु याम्पु नाना दाई चक्रबान तावा एक्सन विराट राई लगायत धेरै साथी हुनुहुन्छ राई सिकेलाई कार्य सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण साथीलाई शुभ दिनको कामना गर्दै
0: उहाँले शुभकामना सन्देश राखेर गइसक्नु भएको छ भने फेरि पनि कोही साथी हुनुहुन्छ म उहाँलाई अनुरोध गर्छु कहाँदेखि को हुनुहुन्छ हेलो हेलो गुड मर्निङ नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ सुनिरहेको
1: छु, म शुभकामना सन्देश राखिहाल्छु लोडी।
0: ओके हुन्छ।
1: फर्स्ट अफ अल हजुरलाई पनि आजको जुन दिन के छ भन्न चाहिँ जति पनि साथीले जन्मदिन मनाउनु हुन्छ साथीहरूलाई ह्याप्पी बर्थडे डे भन्न चाहिँ मेरो साथीहरूमा साथी सर जन्मदिन आशिष नयन रकमको छोरा चाहन्छ मनाएको जन्म टोटलको
0: साथीले कमेन्ट मार्फत शुभकामना सुरक्षा राख्नु भएको छ, म फटाफट कमेन्ट पनि लाग्छु। कमेन्ट गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ मेरो मुटुजीले, र उहाँले भन्नुभएको छ गुड मर्निङ सिस्टर, हेभ अ गुड डे टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। थ्याङ्क यू सो मच फर कमेन्ट मुटु। र त्यसै गरी धेरैभन्दा धेरै साथीहरूले कमेन्ट मार्फत शुभकामना शुभेच्छा राख्नुभएको छ, र आज कमेन्ट यति नै मैले लिन सकेँ। र अहिलेसम्म तपाईँले कार्यक्रम विश अल द बेस्टलाई सुनेर साथ दिनुभयो, कल गर्नुभयो, कमेन्ट गर्नुभयो, यहाँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच। एन्ड टेक्निकलमा अहिलेसम्म सपोर्ट गर्नुहुने रन्जुजीलाई पनि थ्याङ्क यू सो मच भन्दै म कार्यक्रम प्रस्तुत मिना नम्बाङ पनि आजको कार्यक्रमबाट बिदा हुन्छु। बाई बाई, टेक केयर, यहाँको दिन शुभ रहोस्।

0: इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छु। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98160091013।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यसरोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नु तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

Lobo Junior, Little App. Radio Lucy Park,

Bir an.

तिम्रो पाउजु बजेर थापाए अरूले, तिम्रो पाउजु बजेर थापाए अरूले, मलाई त कराए आफन्तहरूले। नमस्कार, म गायक डम नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: सौ प्याकेज भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का रमाइलो
2: कमरिया करे लगबालो लाली पप लागेलो बोले भाइ कहाँ चलिदिनु भएको हँ आउनुहोस् मिठाई खाएर जाइहाल्नुहोस्
3: आफ्नो लागेर कस्तो दुखिरहेछ होस् मिठाई आइपऱ्यो तपाईँको मिठाई तापे आफै
2: अरे भाग बगलोर कस्तो मान्छे छ यहाँ मानवी जेन्टल हुँदा हुँदै बगलोर जस्तो बढिकेर हुन्छ
3: मानव जेन्टल
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
4: ल सुनबाले भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ
3: मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्
4: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टर फारी दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै फोन नम्बर 0385849073
2: मानव डेन्टल केयर अर्थ सेन्टर पाली पहिचानको कुरो छ के भन्नु पर्छ यो कुरो
5: के तपाईँ रोगी हुनुहुन्छ उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो
4: यदि त्यसो हो भने नआतिनुहोस् यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
5: दम
4: लठ्याबाद
5: पित्त पथरी
4: मूत्र पथरी
5: ट्युमर
4: क्यान्सर
5: डायबिटिज
4: पक्षघात
5: दिगौला र पिसाब सम्बन्धी रोगहरू
4: नाकान घाँटीको रोग
5: हार्ट जोनी र नसाको रोग
4: थाइराइड किडनी फेल भएकाहरू
5: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ नायक होम क्लिनिक संकदल चोक दमक छापा फोन नम्बर 9842093892 9842093892 सम्झनुहोस् है यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ
6: नमस्कार म हुँ तपाईँहरूको धुर्मिसे अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज

0: Global Junior Middle App.
1: यो बात पनि कति दुख्न सकेको होला, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दुःख भइसके
2: काकी। अनि के गुनगुन गर्दै हुनुहुन्छ हौ? एक्लै गुनगुनाउनुहुन्छ
1: के हुने र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्टा गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ
2: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाँतले तिम्रो दाँत मिलाउनु परेमा, सास गुमाएमा एउटै समाधान छ नि, हुमाल डेन्टल। त्यति मात्रै होइन कि बाँकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ, महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराउँछ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, कि दमकमा थाना रोडमै त हो नि, अब आइ गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीडित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक, सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
5: शिखर टाइम चेक
6: अहिले 9 बजे।
7: यस, टाइम चेक का प्रायोजक
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

मेरो जीवन बाटो जाने भए जाऊ, मेरो जीवन बाटो जाने भए जाऊ, तर अन्तिम पल्ट भेट्न आऊ। नमस्कार, म गायक ड्रमर नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ, अब सही ठाउँ छान्नुहोस्। मङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। निर्माण ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा निर्माण नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर निर्माणद्वारा सञ्चालित निर्माण ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर निर्माण, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिझिले सम्पर्क 9703721494। निर्माण ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनु। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोड्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: बिग्रेको मान्छे म भकेको घर, भकेको घरको मलाई के को डर। बिग्रेको मान्छे म भकेको घर, भकेको घरको मलाई के को डर।
5: नमस्कार, म गायक डमर नेपाली, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिम शिखर 103.3 मेगाहर्ज, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीडित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: रात तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित भोपाक्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछु। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपाक्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98-20-70-83-82, 98-4-30-21-7-53।

0: भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103।

0: तपाई रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ, त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
1: हाम्रा सेवाहरू पेट सम्बन्धी ग्यास्ट्रिक जन्डिस कब्जियत अमलपित्त पेटमा पानी जमेको आदि
0: नसा सम्बन्धी साइटिका ढाड दुख्ने जोर्नी दुख्ने बाथ रोग प्यारालाइसिस टाउकोमा पानी जमेको
1: महिला सम्बन्धी महिनावारी गडबडी बढी रगत जाने स्तनमा गाँठा गुठी गर्भ नहराउने वा आफ्नो गर्भपतन हुने सेतो पानी जाने खुसन्तान आदि
0: छाला सम्बन्धी मुसा खिरो दाग डन्डीफोर पोतो नङ पाक्ने आदि
1: श्वास प्रश्वास सम्बन्धी रुदा भुकी दम नाक बन्द हुने आदि
0: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने पथरिया पिसाब पोल्ने पिसाब धेरै लाग्ने प्रोस्टेट बढेको साथै अन्य रोगहरू हर्सा गठिया बाघ कान पाक्ने गिजा पाक्ने प्रेसर बढेको शरीरमा मासु पलाएको शरीरमा भएका गाँठा गुठी थाइराइड छारे रोग कपाल झर्ने सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी सेवा होमियो क्लिनिक पशुपति मार्ग फर्निचर लाइन दमक झापा फोन नम्बर 98426211 98426211
2: 1914 को जस्ते मलाई भोजपुरी खुकुरी मणिपुरी झर्का को थाल बटुका चाहिएको थियो कहाँ पो मिला हौ त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्ड का प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ
3: होइन के को बन्ठन हो यो
2: म पनि त्यही भन्दैछु
3: यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि तामा काँसा भोजपुरी खुकुरी मणिपुरी झर्का थाल बटुका स्टिल रबर आइटम फिल्म रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपर मूल्यमा पाइन्छ
2: साथमा मा गुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ
3: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि
4: साथै ओइका ब्रान्डका फ्यान कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथीभाडा पाण्डे सप्लायर्स नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526-76162 विनोद पाण्डे 98240-83188 प्रकाश पाण्डे 98160-30993 सुबित पाण्डे 98079-62602 फोन नम्बर 023-582-594
6: हिमशिखर टाइम चेक
7: अहिले 10 बज्यो
8: यस टाइम चेक का प्रायोजक
9: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउंडेशन दमक

0: भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामा सानी हल्का रमाइलो
2: कमरिया कमैया करे लालो लाली पप लागेलो। बोले भाइ कहाँ चल दिनु भएको? यहाँ आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्।
3: आफ्नो यहाँ गाँचिया लागेर कस्तो दुखिरहेको छ मिठाई आइ पऱ्यो। तपाईँको मिठाई तापी आफै
2: राख्नु भाग बगलोर कस्तो मान्छे छ यहाँ। मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो बर्केर हुन्छ
3: मानव जेन्टल।
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुन बोले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ। साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
3: मिठाईलाई बोर्यो मिठाई बनाउँदै गर्नुहोस्।
4: सम्पर्क मानव डेन्टल केयर अर्थ सेन्टी दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0285 84 973।
2: मानव डेन्टल केयर अर्थ सेन्टर पाली पहिचानको कुरो छ क्या भन्नु पर्छ यो कुरो।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोर्नु तथा मांसपेशी दुख्नु, वाकपाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
4: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
8: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
8: दम,
4: लक्षाघात,
8: पित्त पथरी,
4: मूत्र पथरी,
8: ट्युमर,
4: क्यान्सर,
8: डायबिटिज,
4: पक्षघात,
8: बेगौला र पिसाब सम्बन्धी रोगहरू,
4: नाकन घाँटीको रोग,
8: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
8: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
5: नायक होमियो क्लिनिक शङ्करदल चोक दमक छापा। फोन नम्बर 9842093892 9842093892।
8: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।

याद आउन थाल्यो दिलमा थाहा थाहा दिलमा थाहा थाहा।

0: निशुल्क ओपिडी सेवा सहित ओरो डेन्टल केयर प्रणालीमा भिजा सुनेर रगत आइरहने, मुखका श्वास बनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, भिजाको अपरेसन, दाँतमा खुल राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसिटी, मुखको डिजिटल एक्सरे, आरबिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले गज भवनबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ। ओरो डेन्टल केयर प्रणाली दमकचोक झापा, फोन नम्बर 0375571522। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिसिकर 103.3 मेगाहर्ज।

0: उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो
1: यदि त्यसो हो भने नआतिनुहोस् यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ
1: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
0: दम
1: लक्षाभार
0: पित्त पथरी
1: मूत्र पथरी
0: ट्युमर
1: क्यान्सर
0: डायबिटिज
1: पक्षघात
0: बेगौला र पिसाब सम्बन्धी रोगहरू
1: नाक कान घाँटीको रोग
0: हार्ट जोनी र नसाको रोग
1: थाइराइड किडनी
0: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ नायक होमियो क्लिनिक संकदल चोक दमक छापा फोन नम्बर 9842093892 9842093892 सम्झनु है यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ अब सही ठाउँ छान्नुहोस् मेन्डाङ ड्राइभिङ स्कुल दमक यहाँ दक्ष प्रशिक्षकद्वारा कार भेन स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ निर्माण ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ नझुक्किनुहोस् है बजारमा निर्माण नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन् तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर निर्माणद्वारा सञ्चालित निर्माण ड्राइभिङ स्कुल हो सम्पर्क प्रोप्राइटर डिग बहादुर निर्माण पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला फोन नम्बर 9806022730 9856070030 झिझिले सम्पर्क 9703121494 निर्माण ड्राइभिङ स्कुल सुरक्षित सिकाइ आत्मविश्वासी यात्रा दाँतका बिरामीहरूका लागि खुसीको खबर अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रो बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा मोबिल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली भुक्लाजिङ नौ मधुमल्ला टाढी मोड फोन नम्बर 021400409 दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छु न मोबिल चाहिने न त सर्भिसिङको झन्झट एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस् सम्पर्क दमक इन्टरप्राइजेस गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि दमक झापा फोन नम्बर 9816091013
2: हिमशिखर टाइम चेक
3: अहिले 11 बजे
4: यस टाइम चेक का प्रायोजक
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक

0: Global Junior Mero App.
1: यो बात पनि कति दुख्न सकेको होला, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दुःख भइसक्यो
2: काकी। अनि के गुनगुन गरिदिनुहुन्छ हौ, एक्लै गुनगुनाउनुहुन्छ
1: के हुन र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्का लगेर उपचार गरिसके ठिकै हुँदैन भने दाँत त्यही दुखेर मरिन्छ होला हौ
2: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाँतले टिङ्गो दाँत मिलाउनु परेमा, सास गुमाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि बाँकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ, महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, फेरि बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक सहर थाना रोड नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउनु छ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर, फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3।

0: खुशीको खबर मृगला अर्थात किडनी फेल भई डायलिसिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर। मृगला अर्थात किडनी फेल भई नियमित हेमोडायलिसिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलिसिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओमसाई पाथुवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलिसिस तथा अन्य सेवाहरू। दमक दुई खरखरे आम्दा सम्पर्क नम्बर 98526230023, 98526230037, 98438054085, 98223776636।
1: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मङमाङद्वारा सञ्चालित मङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिझिले सम्पर्क 97073-21494। मङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनु। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाइ दाँत खोल्ने, बाङ्गा टुङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190-85350, 97046-0373। अहिले तपाईँ सुन्नु हुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज
1: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छु। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि दमक झापा। फोन नम्बर 98160091013।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोड्नु तथा मांसपेशी दुख्नु, वाकपाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्नु गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Lobo Junior Nero App.
1: दाँत पनि कति दुख्न सकेको होला, जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दुःख भइसके
2: काकी। अनि के गुनगुन गर्दै हुनुहुन्छ? एक्लै गुनगुनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्टा गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ
2: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, फेरि बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि, ढुक्क भएर गए हुन्छ। बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि, अब आइआइ बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ। विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर SD प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर SD प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीडित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस् दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-49-53-162।
5: सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 MHz।

मेरो जीवन बाटो जाने भइजाऊ, मेरो जीवन बाटो जाने भइजाऊ, तर अन्तिम पल्ट भेट्न आऊ। नमस्कार, म गायक डमर नेपाली। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिम शिखर 103.3 मेगाहर्ज, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

0: उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
1: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
0: दम,
1: लक्षाबाट,
0: पित्त पथरी,
1: मूत्र पथरी,
0: ट्युमर,
1: क्यान्सर,
0: डायबिटिज,
1: पक्षघात,
0: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
1: नाक घाँटीको रोग,
0: हार्ट जोनी र नसाको रोग,
1: थाइराइड, किडनी फेल भएकाहरू,
0: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम क्लिनिक, संकदल चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा मङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मङमाङद्वारा सञ्चालित मङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटाकलैको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703121494। मङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनु। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टुङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान, तिमी जाउन त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित।
0: मनोज सिंह, फोन नम्बर 98426209 र 98049316।
3: कमरिया करे लबालो लाली पप लागेलो। बोले भाई, कहाँ चल दिनु भएको? हाँ, यहाँ आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
4: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ, होस् मिठाई आइपऱ्यो, तपाईँको मिठाई तापे आफै
3: राख्नु। भाग बगलोर, कस्तो मान्छे छ यहाँ? मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो भर्केर हुन्छ?
4: मानव जेन्टल
3: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
1: ल सुन भने भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ, साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
4: मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस्, म चाहिँ गए मानव डेन्टल केयर।
1: सम्पर्क मानव डेन्टल केयर अर्को सेन्टुफारी दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
3: मानव डेन्टल केयर अर्थ सेन्टुफारी, पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
5: शिखर, टाइम चेक
6: अहिले 1 बजे।
7: यस, टाइम चेक का प्रायोजक,
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSEI एजुकेशन फाउंडेशन।

0: दुख्न सकेको होला,
1: जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन,
0: साह्रै दुःख भइसक्यो
2: काकी। अनि के के गुणगान गर्दिनुहुन्छ? एक्लै गुणगुनाउनुहुन्छ
0: के मेरो बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्टा गएर उपचार गरिसके ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला है
2: काकी। पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थरीका दाँत लाउनु परेमा, अनि दाँतले टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराउँछ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराउँछ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, फेरि बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब आइएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मङ्गलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछ। दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रणालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित भोपा क्याम धरानबाट आउनु हुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजिङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98-20-70-83-82, 98-4-30-21-753।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाह रेडियो हिमशिखर 100।

नमस्कार, म प्रशान्त ताम्रकार। तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्भाग रेडियो हिमसिखर 103.3 मेगाहर्ज।

0: भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
1: तिम्रो सम्पूर्ण समस्याको समाधान, तिमी जाउन त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि
0: प्रोप्राइटर मनोज सिंह, फोन नम्बर 98-426-20-930 र 98-049-31-639। के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
3: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
0: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोर्नी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
3: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहराने वा आफ्नो गर्भपतन हुने, सेतो पानी जाने, निसन्तान आदि,
0: छाला सम्बन्धी, मुसा, खिरो, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
3: श्वास प्रश्वास सम्बन्धी, रुदा भुकी, दम, नाक गन्डाउने आदि,
0: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल जर्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98-426-21-181, 98-426-21-181।
4: ओ, 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउनु बुढा भने ठिक कहाँ पाइन्छ? होइन के को बन्ठन हो यो, म पनि त्यही भन्दैछु। त्यही त, त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि, तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फिल्म, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
5: साथमा मा गुरु फाल्गुनन्द र घरमा गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ, सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
4: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
0: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथीधारा पाण्डे सप्लायर्स नमुना मार्ग पश्चिम नगरपालिका रोड दमक स्यापा प्रोफाइटर पुष्पबहादुर पाण्डे 98526761162 विनोद पाण्डे 98240883188 प्रकाश पाण्डे 98160309793 सुजित पाण्डे 98079862 फोन नम्बर 0235825994

0: जनसेवा होम्यो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
1: हाम्रो विशेषताहरू
0: ग्यास्ट्रिक अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिलास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
0: एलर्जी, दम,

0: सौ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेटमा बचाउँछौ सित्तैमा
1: मामेसन हल्का रमाइलो
2: कमैया करे लबालो लाली पप लागेलो बोले भाइ कहाँ चलिदिनु भएको यहाँ आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्
3: आफ्नो किरा लागेर कस्तो दुखिरहेको छ तपाईँको मिठाई तापे आफै
2: अरे भाग बगलोर कस्तो मान्छे छ यहाँ मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो बढ्केर हुन्छ
3: मानव जेन्टल
2: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
4: ल सुनपरे भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ
3: मिठाईलाई बोरो मिठाई बनाउँदै गर्नुहोस् म चाहिँ गए मानव डेन्टल केयर
4: सम्पर्क मानव डेन्टल केयर अर्थसेन्टी दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै फोन नम्बर 0584589973
2: मानव डेन्टल केयर अर्थसेन्टर पाली पहिचानको कुरो छ के यहाँ भन्नु पर्छ यो कुरो
5: के तपाईँ रोगी हुनुहुन्छ उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो
4: यदि त्यसो हो भने नआतिनुहोस् यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
5: दम
4: लक्षबार
5: पित्त पथरी
4: मूत्र पथरी
5: ट्युमर
4: क्यान्सर
5: डायबिटिज
4: पक्षघात
5: बेगौला र पिसाब सम्बन्धी रोगहरू
4: नक्कन घाँटीको रोग
5: हार्ट जोनी र नसाको रोग
4: थाइराइड किडनी
5: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ नायक होमियो क्लिनिक शङ्करदल चोक दमक छापा फोन नम्बर 9842093892 9842093892 सम्झनुहोस् है यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103

0: सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिम शिखर 103.3 MHz भगवान यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने म त दिक्क भइसके
1: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदाहुँदै दिक्क चाहिँ किन हो नि त
0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ
1: तिम्रो सम्पूर्ण समस्याको समाधान तिमी जाउ न त्यहाँ एलइडी टिभी अनलाइन युपिएस इन्भर्टर सर्वो स्टेबलाइजर साउन्ड सिस्टम स्पिकर ब्याट्री चार्जर काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन ड्रिल मेसिन मोटर पङ्खा कटर मेसिन फ्रिज एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ
0: ए हो र
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि
0: प्रोप्राइटर मनोज सिंह फोन नम्बर 98-426-20-933 र 98-049-31-6-39 के तपाईँ रोगी हुनुहुन्छ थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा
3: हाम्रा सेवाहरू पेट सम्बन्धी ग्यास्ट्रिक जन्डिस कब्जियत अमलपित्त पेटमा पानी जमेको आदि
0: नसा सम्बन्धी साइटिका ढाड दुख्ने जोडी दुख्ने बाथ रोग प्यारालाइसिस टाउकोमा पानी जमेको
3: महिला सम्बन्धी महिनावारी गडबडी बढी रगत जाने स्तनमा गाँठा गुठी गर्भ नहराउने वा आफ्नो गर्ने पतन हुने सेतो पानी जाने खुसन्तान आदि
0: छाला सम्बन्धी मुसा खिरे दाग डन्डीफोर पोतो नङ पाक्ने आदि
3: श्वास प्रश्वास सम्बन्धी रुगा भुकी दम नाक बन्द हुने आदि
0: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने पथरिया पिसाब पोल्ने पिसाब धेरै लाग्ने प्रोस्टेट बढेको साथै अन्य रोगहरू हर्सा गठिया बाघ कान पाक्ने गिजा पाक्ने प्रेसर बढेको शरीरमा मासु पलाएको शरीरमा भएका गाँठा गुठी थाइराइड छारे रोग कपाल झर्ने सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ सम्पर्क डाक्टर घनश्याम सुवेदी सेवा होमियो क्लिनिक पशुपति मार्ग फर्निचर लाइन दमक झापा फोन नम्बर 98-426-21-181 98-426-21-181
4: 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो कहाँ पो मिल्ला हौ त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ होइन के को बन्ठन हो यो म पनि त्यही भन्दैछु त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि तामा काँसा भोजपुरी खुकुरी मणिपुरी झर्का थाई बटुका स्टिल रबर आइटम फिल्म रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ
5: साथमा मा गुरु फाल्गुनन्द र घरमा गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ
4: युनाइटेड युनिभर्सको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिभर्सका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि
5: गुटुङ गइहाल्यो नि
4: त्यो
6: टक्मेबा म पनि आउँदैछु पखन्य।
0: साथै ओइगा ब्रान्डका फ्रेम कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स नमुनी मार्ग पश्चिम नगरपालिका रोड दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9826076162। विनित पाण्डे 9824083188। प्रकाश पाण्डे 9916030993। सुजित पाण्डे 9079062602। फोन नम्बर 23582594।
0: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन यो सही बजारमा मङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मङमाङद्वारा सञ्चालित मङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703721494। मङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाद रेडियो हिमशिखर

0: उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआत्तिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ। तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
1: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
0: दम,
1: लक्षाभाग,
0: पित्त पथरी,
1: मूत्र पथरी,
0: ट्युमर,
1: क्यान्सर,
0: डायबिटिज,
1: पक्षघात,
0: बेगौला र पिसाब सम्बन्धी रोगहरू,
1: नाक कान घाँटीको रोग,
0: हार्ट जोनी र नसाको रोग,
1: थाइराइड, किडनी फेल भएकाहरू,
0: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ। नायक होम क्लिनिक, संकदल चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892। सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
2: 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ? होइन के को बन्ठन हो यो, म पनि त्यही भन्दैछु। त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
2: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
0: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथीधारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक, छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9856-76162, विनोद पाण्डे 9824-083-188, प्रकाश पाण्डे 9816-030-993, सुबित पाण्डे 9079-62602, फोन नम्बर 0235-82594।
4: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई चराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
5: हिमशिखर टाइम चेक
6: अहिले 3 बज्यो।
7: यस, टाइम चेक का प्रायोजक
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन।

0: लोबो जुनियर मेरो एप
1: निःशुल्क ओपिडी सेवा सहित अब ओरिएन्टल केयर प्रणालीमा भिजा सुनेर रगत आइरहने, मुख तथा श्वास बनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, भिजाको अपरेसन, दाँतमा खुन राख्ने, कृत्रिम दाँत राख्ने, दाँतमा भएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
2: अत्याधुनिक मेसिनबाट आरसिटी, मुखको डिजिटल एक्सरे, आरबिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
1: उक्त कुरा बिरामी आफूले कज भवनबाट हेर्न सकिनेछ।
2: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
3: ओरी डेन्टल केयर प्लानिङ दमकचो झापा, फोन नम्बर 023571522।
4: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
5: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
4: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
5: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र,
5: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
1: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित।
2: मनोज सिंह, फोन नम्बर 98426209930 र 98049131639।
6: के तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ? त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट, बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
7: हाम्रा सेवाहरू पेट सम्बन्धी, ग्यास्ट्रिक, जन्डिस, कब्जियत, अमलपित्त, पेटमा पानी जमेको आदि,
6: नसा सम्बन्धी, साइटिका, ढाड दुख्ने, जोगी दुख्ने, बाथ रोग, प्यारालाइसिस, टाउकोमा पानी जमेको,
7: महिला सम्बन्धी, महिनावारी गडबडी, बढी रगत जाने, स्तनमा गाँठा गुठी, गर्भ नहराउने वा आफ्नै गर्भपतन हुने, सेतो पानी जाने, खुसन्तान आदि,
6: छाला सम्बन्धी, मुसा, खिरो, दाग, डन्डीफोर, पोतो, नङ पाक्ने आदि,
7: श्वास प्रश्वास सम्बन्धी, रुदा भुकी, दम, नाक बन्द हुने आदि,
6: पिसाब सम्बन्धी, पिसाबबाट रगत जाने, पथरिया, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने, प्रोस्टेट बढेको, साथै अन्य रोगहरू, हर्सा, गठिया बाथ, कान पाक्ने, गिजा पाक्ने, प्रेसर बढेको, शरीरमा मासु पलाएको, शरीरमा भएका गाँठा गुठी, थाइराइड, छारे रोग, कपाल जप्ने, सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी, सेवा होमियो क्लिनिक, पशुपति मार्ग, फर्निचर लाइन, दमक, झापा। फोन नम्बर 98426211181, 98426211181।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा, सूचना र मनोरञ्जनको सम्वाद रेडियो हिमशिखर।

0: का बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्तासुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली निकलाजुङ मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हार जोर्नु तथा मांसपेशी दुख्नु, वाकटकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्नु गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दुःख भइसके।
5: काकी, अहिले के गुनगुन गर्दिनुहुन्छ? एक्लै गुनगुनाउनुहुन्छ
4: के हुने र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, टक्क गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँत पनि दुखेर मरिन्छ होला हौ।
5: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा सुन्नेमा, विभिन्न थैका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गुमाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित

0: सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, फेरि बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब गएर बस्नु पर्दैन काकी।
1: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 023-576-777, मोबाइल 97-697-27-934।
2: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ। दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछु। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 98-20-70-83-82, 98-4-30-21-753। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाइ दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98-19-085-350, 97-046-073-33।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103।

0: उपचार गर्दा गर्दा पनि निकाउन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
2: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
1: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
2: दम
1: लठ्याबाद
2: पित्त पथरी
1: मूत्र पथरी
2: ट्युमर
1: क्यान्सर
2: डायबिटिज
1: पक्षघात
2: बेगौला र पिसाब सम्बन्धी रोगहरू
1: नाक कान घाँटीको रोग
2: हार्ट जोनी र नसाको रोग
1: थाइराइड किडनी फेल भएकाहरू
2: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
0: नायक होमियो क्लिनिक शङ्करदल चोक दमक छापा फोन नम्बर 9842093892 9842093892
2: सम्झनुहोस् है यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ। ए भगवान् यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने म त दिक्क भइसके।
3: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
3: तिम्रो सम्पूर्ण समस्याको समाधान तिमी जाउन त्यहाँ एलइडी टिभी अनलाइन युपिएस इन्भर्टर सर्वो स्टेबलाइजर साउन्ड सिस्टम स्पिकर ब्याट्री चार्जर काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन ड्रिल मेसिन मोटर पङ्खा कटर मेसिन फ्रिज एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र
3: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
1: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत 2 दशकदेखि तपाईँकै सेवामा समर्पित टैक्सी स्टैंड को दक्षिण पार्टी
0: प्रोप्राइटर मनोज सिंह फोन नंबर 9842020930 9809431649
1: हिमशिखर टाइम चेक
0: अहिले 4 बज्यो यस टाइम चेक का प्रायोजक
1: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउंडेशन

0: को नया अवतार।
1: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटरसम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि दमक झापा। फोन नम्बर 9816091300।

0: लोबो जुनियर मेरो एप
1: तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुनिने श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
3: मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बोटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ? होइन के को बन्ठन हो यो, म पनि त्यही भन्दैछु। त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि, तामा काँसा भोजपुरे खुकुरी मणिपुरे झर्का थाल बटुका स्टिल रबर आइटम फिल्म रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। साथमा महागुरु फाल्गुनन्द र धर्म गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ, सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
4: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
2: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथीभाडा पाण्डे सप्लायर्स, नमिना मार्ग पश्चिम नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, सुभित पाण्डे 98079-62602, फोन नम्बर 023-582-594।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.5 MHz।

0: लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउने, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोड्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
3: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 0235701553, मोबाइल नम्बर 9809453162।

0: पाकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया कमैया करे लब्बालो लाली पप लागेलो। बले भाई कहाँ चल दिनु भएको? यहाँ आउनुहोस्, मिठाई खाएर जाइ हाल्नुहोस्।
3: आफ्नो चिया लागेर कस्तो जुसिरहेको छ, मिठाई आइपऱ्यो तपाईँको मिठाई तापे आफै
2: राख्नु। भाग बगलोर कस्तो मान्छे छ यार, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो बढ्केर हुन्छ? ल दाजु तपाईँ भनिदिनुहोस् त यो बकलोरलाई।
4: ल सुन भले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ। साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ।
3: मिठाईलाई बोर्यो, मिठाई बनाउँदै गर्नु, म चाहिँ गए मानव डेन्टल केयर।
4: सम्पर्क मानव डेन्टल केयर अर्थसुन्दुवाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
3: मानव डेन्टल केयर अर्थसुन्दुवाली पहिचानको कुरो छ के, यहाँ भन्नु पर्छ यो कुरो।
5: तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङबाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मेङबाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङबाङद्वारा सञ्चालित मेङबाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङबाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703121494। मेङबाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। खुशीको खबर मृगला अर्थात् किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर। मृगला अर्थात् किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 9856223023, 9856223037, 9448054085, 9223377636।
6: नमस्ते, म हाँसेदेङ्गे कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3।

0: उपचार गर्दा गर्दै पनि निकाउन सक्नु भएको छैन या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
2: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
1: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
2: दम,
1: गठियाबाद,
2: पित्त पथरी,
1: मूत्र पथरी,
2: ट्युमर,
1: क्यान्सर,
2: डायबिटिज,
1: पक्षघात,
2: बेगौला र पिसाब सम्बन्धी रोगहरू,
1: नाक कान घाँटीको रोग,
2: हार्ट जोनी र नसाको रोग,
1: थाइराइड, किडनी फेल भएकाहरू,
2: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
0: नायक होमी क्लिनिक, संकदल चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
2: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
3: 1914 को जस्तै मलाई भोजपुरी खुकुरी, मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने थिए, कहाँ पाइन्छ? होइन के को बन्ठन हो यो, म पनि त्यही भन्दैछु। त्यही त त्यो सिद्धकाली भोजपुरे भाडा पसलमा गए भइगयो नि, तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फिल्म, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। साथमा मा गुरु फाल्गुनन्द र घरमा गुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
4: युनाइटेड युनिडाइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिडाइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
2: साथै
0: ओइका ब्रान्डका फ्यान, कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक, छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 9526776162, विनित पाण्डे 9924083188, प्रकाश पाण्डे 9916030993, सुभित पाण्डे 9907062, फोन नम्बर 023582594।
5: हिमशिखर टाइम चेक,
0: अहिले 5 बज्यो। यस, टाइम चेक का प्रायोजक,
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउंडेशन, दमक।

दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टमद्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, निकाजुङ मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-4

0: Lobo Junior Mero App. खुशीको खबर मृगला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुशीको खबर. मृगला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खर्खरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ. सम्पर्क ओमसाल पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू. दमक दुई खर्खरे आन्दा. सम्पर्क नम्बर 98526230023, 98526230037, 98438054085, 98223377636.
1: ए भगवान, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके.
2: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
1: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
2: तिम्रो सम्पूर्ण समस्याको समाधान. त्यही जाउँ न त्यहाँ. एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पङ्खा, कटर मेसिन, फ्रिज, एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ.
1: ए हो र,
2: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ.
3: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित.
1: मनोज सिंह, फोन नम्बर 98426209030 र 98049131649.

0: तपाईँ रोगी हुनुहुन्छ, थोरै खर्चमा उपचार गराउन चाहनुहुन्छ, त्यसो भए आउनुहोस् सेवा होमियो क्लिनिक फर्निचर लाइन दमकमा। यहाँ जर्मनी होमियोपेथिक पद्धति मार्फत नयाँ तथा पुराना सबै खाले रोगहरूको बिना साइड इफेक्ट बिना अपरेशन सफल उपचारका लागि 28 वर्षदेखि अनुभवी होमियोपेथिक चिकित्सक डाक्टर घनश्याम सुवेदीको दैनिक सेवा।
1: हाम्रा सेवाहरू पेट सम्बन्धी ग्यास्ट्रिक जन्डिस कब्जियत अमलपित्त पेटमा पानी जमेको आदि
0: नसा सम्बन्धी साइटिका ढाड दुख्ने जोगी दुख्ने बाथ रोग प्यारालाइसिस टाउकोमा पानी जमेको
1: महिला सम्बन्धी महिनावारी गडबडी बढी रगत जाने स्तनमा गाँठा गुठी गर्भ नहराने वा आफ्नो गर्भ पतन हुने सेतो पानी जाने निसन्तान आदि
0: छाला सम्बन्धी मुसा खिरो दाग डन्डीफोर पोतो नङ पाक्ने आदि
1: श्वास प्रश्वास सम्बन्धी रुदा भुकी दम नाक बन्द हुने आदि
0: पिसाब सम्बन्धी पिसाबबाट रगत जाने पथरिया पिसाब पोल्ने पिसाब धेरै लाग्ने प्रोस्टेट बढेको साथै अन्य रोगहरू हर्सा गठिया बाथ कान पाक्ने गिजा पाक्ने प्रेसर बढेको शरीरमा मासु पलाएको शरीरमा भएका गाँठा गुठी थाइराइड छारे रोग कपाल झर्ने सबै खाले नयाँ तथा पुराना रोगहरूको सफल उपचार गर्नुका साथै दैनिक भिडियो एक्सरे र प्याथोलोजी सेवा समेत उपलब्ध छ। सम्पर्क डाक्टर घनश्याम सुवेदी सेवा होमियो क्लिनिक पशुपति मार्ग फर्निचर लाइन दमक झापा फोन नम्बर 98426211181 98426211181

0: 5,000 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो
2: कमरिया कमैया करे लबालो लाली पप लागेलो। बले भाई कहाँ चल दिनु भएको? यहाँ आउनुहोस्, मिठाई खाएर जाइहाल्नुहोस्।
3: आफ्नो यहाँ दाँत पिया लागेर कस्तो जुसिरहेछ। होस् मिठाई आइपो, तपाईँको मिठाई तापे आफ्नै लाग्नु।
2: भाग बगलोर कस्तो मान्छे छ यार, मानव जेन्टल हुँदा हुँदै बगलोर जस्तो बढ्केर हुन्छ?
3: मानव जेन्टल
2: ल दाजु, तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई।
4: ल सुन बले भाइ, त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसिटी गरिन्छ। साथै सुरक्षित तरिकाले पिपिई ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ। अनि सुन, त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार, महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था, साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिनाभरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ। सम्पर्क मानव डेन्टल केयर अर्थसिन्धुवाली दमक छापा, पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व, एभरेस्ट ब्याङ्क सँगै। फोन नम्बर 0385849073।
2: मानव डेन्टल केयर अर्थसिन्धुवाली पहिचानको कुरो छ के, भन्नु पर्छ यो कुरो।
5: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
4: यदि त्यसो हो भने नआतिनुहोस्, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
5: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
6: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
4: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
6: दम,
4: लठ्याबार,
6: पित्त पथरी,
4: मूत्र पथरी,
6: ट्युमर,
4: क्यान्सर,
6: डायबिटिज,
4: पक्षघात,
6: बेगौला र पिसाब सम्बन्धी रोगहरू,
4: नाक कान घाँटीको रोग,
6: हार्ट जोनी र नसाको रोग,
4: थाइराइड, किडनी फेल भएकाहरू,
6: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
5: नायक होम्यो क्लिनिक, शङ्कदल चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
6: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
7: तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू,
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
7: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुनिने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
7: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
7: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, गोल्डागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 0235759006। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
5: हाई डियर, के छ, ठिक त छ नि?
8: छैन केही पनि ठिक। आजकल त तिमीलाई भेट्नु पनि साह्रै महँगो हुन थाल्यो है।
5: सरी डियर, नरिसाउ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
8: थाहा छैन मलाई, आफ्नो गर्लफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
5: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कङ्गन हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
8: भन्नाले
5: द कङ्गन हाउस दमकले यौन रोगबाट बस्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
8: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
5: यसको धेरै फाइदाहरू छन्। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाथ नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
8: ओहो, यो त धेरै राम्रो भएछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के के छ नि?
5: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम युनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
8: गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
5: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले लाई नम्बर टिपिराख 98446014 89 र 98060851016।
8: तिमी त निकै बाठी पो भएछौ त।
5: अनि गर्लफ्रेन्ड कसको?

0: Save Others, The Gundam House.
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्म, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख घाटेको क्यान्सर छ, बाँचेर पनि म मरुतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: शिखर टाइम चेक
5: अहिले 6 बजे। यस, टाइम चेक का प्रायोजक
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउंडेशन।

भेटेपछि बाढ़ी पीड़ितलाई मासिक 15,000 राहत दिइने। सड़कले साथ छोडेपछि आकाश बन्यो राहतको बाटो। रसुवामा ड्रोनले बोक्दैछ अत्यावश्यक सामग्री। कोसीका उत्पादन विदेश पठाउने सकस, नीतिगत झन्झटदेखि सीमासम्म समस्या, अवरोध हटाउन व्यवसायीको माग। जन्तरखानीको चिनारी बन्दै बुङको आलो, अर्ग्यानिक प्रमाणीकरणले थप्यो बजार सम्भावना, उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा। कङ्गोमा भयावह बन्दै इबोला, संक्रमितको संख्या 7,000 नाग्यो, मृत हुनेको संख्या 3,000 बढी। र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट, आसिफको शतकमा युएई 44 रनले पराजित।

Global Junior Mero App. साझाको खबर परिक्रमाबाट म ग्रीष्माको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवासभाको खादबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर अब विस्तारमा। सरकारले भनेको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई मासिक 15,000 रूपियाँका दरले राहत दिने निर्णय गरेको छ। बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,570 निजी घरमा क्षति पुगेकोले प्रभावित परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने चारजना भन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिइने एक मन्त्रीले जानकारी दिनुभएको छ। सरकारले दशैं अघि नै बाढ़ी पीड़ितका लागि अस्थायी घर निर्माण गर्ने तयारी समेत गरेको छ। द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार भोटेकोशी बाढ़ीपछिको पुननिर्माणका लागि कुल 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले प्रतिवेदन तयार पारेको हो। भोटेकोशी बाढ़ीका कारण सड़क र पुल भत्किएर बाहिरी दुनियाँसँगको सम्पर्क टुटेपछि रसुवाको आमा छोदिङ्गो गाउँपालिकामा ड्रोन रहा ढुवानीको नयाँ सारथी बनेको छ। बाढ़ीपछि सड़क मार्ग अवरूद्ध हुँदा खाद्यान्न, औषधि, ग्यास लगायत अत्यावश्यक सामग्रीको अभाव बढ़ेपछि अहिले ड्रोन मार्फत प्रभावित बस्तीमा राहत पुर्याउन थालिएको हो। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार बाढ़ीपछि खाद्यान्न संकट कसरी टार्ने भन्ने ठूलो चुनौतीहरूबाट सामान ल्याउने प्रयास भए पनि सबै सामग्री त्यसबाट ढुवानी गर्न सम्भव नभएपछि ड्रोन प्रभावकारी विकल्प बनेको उहाँले बताउनुभयो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार सड़कले साथ नदिएको अवस्थामा ड्रोन मार्फत औषधि, ग्यास र खाद्यान्न जस्ता सामग्री प्रभावित क्षेत्रमा पुर्याइँदैछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धुन्चेदेखि हाकुबेसीसम्म राहत पुर्याउन चारवटा ड्रोन प्रयोगमा ल्याइएको छ। एउटा ड्रोनले एकपटकमा करिब 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्छ। ठूलो परिमाणमा राहत, घाइतेको उद्धार तथा लामो दूरीको ढुवानीमा हेलिकप्टर आवश्यक भए पनि तत्काल अत्यावश्यक सामग्री पुर्याउन ड्रोन प्रभावकारी देखिएको छ। भोटेकोशीको बाढ़ीले सड़क र पुल सहितका संरचना भत्काएपछि विकट बस्तीका लागि अहिले आकाश नै राहतको बाटो बनेको छ। कोशी प्रदेशमा उत्पादनको सम्भावना प्रशस्त भए पनि नेपाली वस्तुलाई सीमापारी निर्यात गर्न कानूनी जटिलता, गुणस्तर परीक्षण, भन्सार प्रक्रिया र सीमा नाकाको अव्यवस्थाले समस्या सृजना गरेको सरकारवालाहरूले बताएका छन्। निर्यात प्रवर्धनका लागि प्रदेश सरकारले बिर्तामोड़मा आयोजना गरेको अन्तर्क्रियामा व्यवसायी, किसान, सरकारी अधिकारी तथा क्षेत्रगत विज्ञहरूले उत्पादन बढ़ाउने योजनासँगै निर्यातका अवरोध हटाउन सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा वनजन्य वस्तु, चिया, सुपारी, मह, छुर्पी, घिउ, दूध तथा पनीर लगायतका उत्पादनको ठूलो सम्भावना रहेको चर्चा भएको थियो। वनमा ढलेर कुहिने काठ उद्योगसम्म ल्याउन कानूनी समस्या रहेको व्यवसायीहरूले गुनासो गरेका थिए। भारततर्फ निर्यात गर्दा सीमा क्षेत्रमा हुने सुरक्षा जाँच, क्वारेन्टाइन तथा गुणस्तर परीक्षणका कारण मालवाहक सवारी लामो समय रोकिने गरेको बताइएको छ। नेपालमा गरिएका गुणस्तर परीक्षण

0: कुनै भारतीय पक्षले मान्यता दिनुपर्ने वा सीमा क्षेत्रमा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिइएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा वार्षिक 2,01,00,000 किलो भन्दा बढ़ी चिया उत्पादन हुन्छ। त्यस्तै करिब 4,800 हेक्टरमा सुपारी खेती भइरहेको छ। कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले 14 जिल्लाको उत्पादन बजार सम्भावना र निर्यात अवरोधको विवरण तयार गरी त्यसका आधारमा नीति निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,03,117 मौजदात रहेको छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 28,02,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण मार्फत 1,00,00,000 निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकमा डलर खातामा पनि रकम बढ़ने क्रदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। झापाको दमकमा धार्मिक तथा सामाजिक सेवाका लागि महत्वपूर्ण मानिएको क्रियापुत्री भवन निर्माण हुने भएको छ। दमक नगरपालिका 7 निर्माण हुने भवनको शनिबार नगर प्रमुख रामकुमार थापाले शिलान्यास गर्नुभएको छ। भ्याट सहित 60,05,95 रूपियाँ 16 पैसा लागतमा निर्माण हुने भवनको ठेक्का अन्तश्री मल्टी बिल्डर्स ग्रुप प्रालीलाई दिएको छ। सम्झौता अनुसार निर्माण कम्पनीले आगामी माघ 30 गते भित्र भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ। नगर क्षेत्रमा क्रियाकर्मका लागि आवश्यक व्यवस्था रहँदै आएको अवस्थामा निर्माण हुन लागेको यस भवनले स्थानीय बासिन्दालाई सामाजिक तथा धार्मिक संस्कार सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमले शनिबार काठमाण्डुमा आयोजना गरेको काष्ठमण्डक डायलगमा मन्त्री खनालले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल टाइम सैटेलाइट डेटा आदान प्रदान संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेपाली चिया कफी र जड़ीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहयोग आवश्यक रहेको धारणा राख्नुभयो। खबर परिक्रमामा अब ब्रेकको पालो।
1: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर झिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मङमाङद्वारा सञ्चालित मङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिल्जिले सम्पर्क 9703721494। मङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा

0: सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निःशुल्क ओपिडी सेवा, निःशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाँगाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 97046073।
1: जनसेवा होम्यो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रो विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, दाँत, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पन्डिलाइटिस, साइटिका, बथेरिया, प्रोस्टाइटिस, ट्युमर, पाइरिया, बाइल, स्पेसल, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुबेदी, एमडी होम्योपेथी।
3: सम्पर्क जनसेवा होम्यो क्लिनिक सेन्टर प्राली, दमक सहर थाना अगाडि। फोन नम्बर 0375 70752 र 0375 81 052। मोबाइल नम्बर 98526705052।
4: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका छ जन्तरखानीमा करिब पाँच दशकदेखि उत्पादन हुँदै आएको बुङको आलु

0: पारित भएपछि अब प्याकेजिङ सहित बजारमा ल्याउन थालिएको छ। स्थानीय किसानले उत्पादन गरेको आलुलाई ग्रेडिङ, प्याकेजिङ र लेबलिङ गरेर बजारमा पठाउन थालिएसँगै जन्तर खानीको आलुले स्थानीय उत्पादनको छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ। एक रिपोर्ट।
1: पाखोबारीमा उत्पादन गरिएको बिउको आलु खनेर निकाल्ने काम सकिएसँगै किसानको अर्को व्यस्तता शुरू भएको छ। अब आलु बारी नै सीमित छैन, ग्रेडिङ हुँदैछ, प्याकेजिङ हुँदैछ र उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका छ जन्तर खानीमा उत्पादन हुँदै आएको बिउको आलु अर्ग्यानिक प्रमाणित भएपछि प्याकेजिङ सहित बजारमा ल्याउन लागि हो। करिब पाँच दशकदेखि परम्परागत रूपमा बिउको आलु खेती गर्दै आएका किसानका लागि उत्पादनलाई बजारसम्म जोड्नु भने ठूलै चुनौती थियो। उत्पादन राम्रो भए पनि उचित दर मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन सकेका थिएनन्। स्थानीय उत्पादनको बजार पहिचान कमजोर हुँदा गुणस्तरीय उत्पादन समेत बिचौलिया मार्फत सामान्य आलुकै रूपमा बिक्री हुने अवस्था थियो। तर अर्ग्यानिक प्रमाणीकरण सँगै अब जन्तर खानीको आलुलाई छुट्टै पहिचान र ब्रान्डका रूपमा बजार लैजाने प्रयास थालिएको छ।
2: दुई वर्ष तीन वर्षको लागि अर्ग्यानिक प्रमाणीकरण गर्दै गर्दाखेरि बिचमा कन्ने मल खाद युज हुन्छ कि भन्ने एउटा शङ्काले गर्दाखेरि एक वर्षको मात्रै पिरियड रहेछ। यसको लागि अलिकति जुन समूहलाई अलिकति चुनौती छ, वर्षदेखि अलिकति आर्थिक भार चाहिँ छ।
1: उत्पादन भएको आलुलाई आकार र गुणस्तरका आधारमा ग्रेडिङ गरेर प्याकेजिङ गरिन्छ। हाल बिक्रीका लागि 10, 15 र 25 केजीका प्याकेट तयार पारिएको छ। प्रति केजी 100 रुपियाँ मूल्य तोकिएको छ। प्याकेटमा उत्पादन स्थल, उत्पादनको पहिचान र अर्ग्यानिक प्रमाणीकरण सम्बन्धी विवरण राखिने भएकाले उपभोक्ताले आफूले खरिद गरेको आलु कहाँ र कसरी उत्पादन भएको हो भन्ने जानकारी समेत पाउनेछन्। यसले किसानको उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय उत्पादनको छुट्टै बजार निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। कृषि उत्पादनलाई खेतबाट नराखी त्यसको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरण गर्न सके किसानले उत्पादनको उचित मूल्य पाउने र आमदानी बढाउन सक्ने अपेक्षा गरिएको छ। त्यसैले जन्तर खानीको आलुलाई स्थानीय उत्पादनको पहिचान बनाउँदै जिल्लाभित्र मात्र नभई बाहिरी बजारसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ। यसका लागि स्थानीय सरकारले उत्पादन वृद्धि, बजारीकरण र प्रवर्धनमा थप सक्रियता देखाउने जनाएको छ।
2: कृषकहरूको उत्पादन वृद्धिमा जोड दिँदै हामीले यसलाई नगरपालिकाबाट आउने मिटिङहरूमा यसलाई अझ व्यवस्थित कसरी गर्न सकिन्छ, यसलाई बाहिर बाहिरका सङ्घ संस्थाहरूमा समेत हामी हातेमालो गर्दै हाम्रो अहिले पनि राष्ट्रिय कृषि आधुनिकरणले उनीहरूसँग सहयोग गरे मागेर हामीले यसलाई बाहिरसम्म प्रचारको कुरामा लगेर यसलाई बाहिरसम्म पुर्याउने कोसिसमा हामी लाग्नेछौँ।
1: करिब पाँच दशकदेखि किसानको पाखोबारीमा फल्दै आएको जन्तर खानीको आलु अब पहिलो पटक अर्ग्यानिक पहिचान सहित उपभोक्ताको भान्सासम्म पुग्ने चरणमा छ। अर्ग्यानिक प्रमाणीकरणले उत्पादनको पहिचान, ग्रेडिङ, प्याकेजिङ र लेबलिङले त्यसलाई बजार योग्य बनाउने प्रयास गरेको छ। तर कुनै पनि स्थानीय उत्पादनको ब्रान्ड एकपटक प्याकेटमा राख्दैमा स्थापित हुँदैन। गुणस्तरमा निरन्तरता, उत्पादनको मात्रा, उचित मूल्य र बजारको सुनिश्चितता कायम गर्न सके मात्रै जन्तर खानीको आलुले आफ्नो छुट्टै बजार बनाउन सक्छ। किसानको वर्षौं पुरानो परम्परालाई आधुनिक बजारीकरणसँग जोड्ने यो प्रयास सफल भए जन्तर खानीको आलु एउटा कृषि उपजमा मात्र सीमित रहने छैन, ओखलढुङ्गाको स्थानीय पहिचान बोकेको ब्रान्डका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।
0: सङ्खुवासभाको माधी नगरपालिका चार पुरानो गाउँमा भरुवा बन्दुक पड्केको आवाज आएपछि प्रहरीले एकजनालाई शनिबार नियन्त्रणमा लिएको छ। प्रहरीले अनुसन्धानका क्रममा लुकाई छिपाइएको दुई थान भरुवा बन्दुक र एक थान छुट्टै नाल समेत बरामद गरेको जनाएको छ। शुक्रबार राति उक्त क्षेत्रमा भरुवा बन्दुक पड्केको आवाज आएको सूचना शनिबार बिहान करिब 10 बजे प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय चौका प्रहरी निरीक्षक परशुराम राई र प्रहरी चौकी मंगलबारे माधीका प्रहरी सहायक निरीक्षक मीन प्रसाद दाहालको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरी टोलीले मादी नगरपालिका चारका 42 वर्षीय कुलबहादुर जिमीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले लुकाई

0: छिपाई राखेको अवस्थामा दुई थान भरूवा बन्दुक र एउटा छुट्टै बन्दुकको नाल फेला परेको हो। बरामद गरिएका हतियारहरू प्रहरीले रितपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभएको छ। ओखलढुङ्गामा सहुलियत मूल्यमा चामल दाल र चिनी बिक्री हुन थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा उपभोक्ताको भीड़ लागेको छ। तीनवटै खाद्य वस्तु सहुलियत दरमा बिक्री भइरहे पनि सबैभन्दा बढ़ी आकर्षण भने चिनीमा देखिएको छ। स्थानीय बजारमा प्रति किलो करिब 140 रूपियाँ पर्ने चिनी खाद्य संस्थानबाट भने 110 रूपियाँमा उपलब्ध छ। बजारको तुलनामा प्रति किलो 30 रूपियाँ सस्तो पर्ने भएपछि चिनी खरिद गर्न आउने उपभोक्ताको संख्या बढ़ेको हो। चामल र दाल पनि बजार मूल्यको तुलनामा सहुलियत बिक्री भइरहेका छन्। दैनिक उपभोगमा आवश्यक यी खाद्य वस्तु सहुलियत मूल्यमा पाइने भएपछि जिल्लाका उपभोक्ता खाद्य संस्थान पुग्ने गरेका छन्। खाद्य संस्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री शुरू भएको तीन दिनको अवधिमै 85 क्विन्टल चामल दाल र चिनी बिक्री हुँदा 7,90,000 रूपियाँ बराबरको कारोबार भएको छ। यी मध्ये 23 क्विन्टल भन्दा बढ़ी चिनी 2 क्विन्टल दाल र करिब 60 क्विन्टल चामल बिक्री भएको छ। खबर परिक्रमामा पुनः ब्रेकको पालो।
1: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
2: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
1: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
2: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
1: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
2: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
1: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गैलडाँडी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

0: पैकेज भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: पुनः स्वागत छ। अब एउटा देश बाहिरको प्रसंग। आतान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 सम्म 7,022 जनामा संक्रमण भएको छ। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमित मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। इबोलाको प्रकोप कंगोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुदवांगी क्षेत्रमा पनि एकजनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको छ। गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कंगोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ। विश्वव्यापी रूपमा भने सन् 2014 देखि 16 सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ। खेल खबर। नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट भएको छ। मलेसियाको बायुमास ओभलमा शनिबार भएको फाइनल खेलमा नेपालले युएईमाथि 44 रनको जित हासिल गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1

ओभरमा 269 रनमा अल आउट भयो। युएईका लागि राहुल चोपड़ाले अभिजित शतक बनाए पनि पर्याप्त हुन सकेन। तनिष सुरीले 42 रन बनाए। कप्तान हरप्रीत भाटियाले 33 रनमा 3 विकेट लिए। ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, बसीर अहमद र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। त्यसअघि बायुमास क्रिकेट ओभरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खड़ा गरेको थियो। आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रन बनाए। गुलशनले 38 बलमा 3 चौका र 4 छक्का सहित 52 रन बनाए। अर्जुन कुमारले 43 तथा रोहित पौडेलले 40 रन बनाए। आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन्। आसिफले आउट हुनुअघि अर्जुन कुमारसँग पहिलो विकेटका लागि 97 रनको महत्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि 36 रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग 68 रनको साझेदारी गरे। युएईका लागि इब्रार अहमदले 4 विकेट लिँदा खुजाइमा बिन तन्वीरले 2 विकेट लिए भने हैदर अली, अदीब उस्मानीले 1-1 विकेट लिए। नेपालले यसअघि सन् 2023 प्रिमियर कपको फाइनलमा पनि युएईलाई नै पराजित गरेको थियो। खबर परिक्रमाको अन्त्यमा मुख्य खबर पुनः एकपटक। भोटेगोसी बाढ़ पीड़ितलाई मासिक 15,000 राहत दिने। सड़कले साथ छाडेपछि आकाश बन्यो राहतको बाटो। रसुवामा ड्रोनले बोक्दैछ अत्यावश्यक सामग्री। कोसीका उत्पादन विदेश पठाउने सकस। नीतिगत झन्झटदेखि सीमासम्म समस्या। अवरोध हटाउन व्यवसायीको माग। जन्तरखानीको चिनारी बन्दै बुङको आलु बजार सम्भावना। उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा। कंगोमा भयावह बन्दै इबोला। संक्रमितको संख्या 7,000 नाग्यो। मृत्यु हुनेको संख्या 3,000 बढी। र एसीसी प्रिमियर कपको उपाधि कपमा छनौट। आसिफको शतकमा युएई 40 रनले पराजित। हवस् त, यसका साथै खबर परिक्रमा आजलाई यति नै। प्रविधि संयोजनमा सुरसँगै म कृष्णा पनि आज्ञा छु।

दाँत बिराका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधु सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने गरी कम्प्युटराइज सिस्टम सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।

0: पातो जोरसा नेपाली लाई
1: हो 1914 को जस्ते मलाई भोजपुरी खुकुरी मणिपुरी झर्का को थाल बटुका चाहिएको थियो कहाँ पो मिल्ला हौ त्यही त मैले पनि मैयाले डायमन्ड ब्रान्ड का प्रेसर कुकर लिएर आउने बुढा भनिया थि कहाँ पाइन्छ
2: होइन के को बन्थन हो यो
1: म पनि त्यही भन्दै छु
2: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भाइ

0: 보니 라마, 가샤, 못뿌리, 구꾸리, 머니뿌리, 잘까, 달버둑까, 이스틸, 러벌 아이템, 빔, 루키메이커, 오븐, 이렉테니 아이템, 홈 어플라인스, 러가이까, 기타마 짜이니, 샴푸나 샤먼엘코, 월체일 때다, 슈퍼, 물려만 빠인차.
1: साथमा महागुरु फाल्गु नन्द र धर्म गुरु आत्मा नन्दको फोटो राखेर त्यसका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
0: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: साथै ओइगा ब्रान्डका फ्यान कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: सम्पर्का सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाठीबारा पाण्डे सप्लायर्स, नामुना मार्ग पश्चिम नगरपालिका रोड दमक छापा। प्रोफ्राइटर पुष्प बहादुर पाण्डे 98526076162, विनोद पाण्डे 98240883188, प्रकाश पाण्डे 98160309993, सोभित पाण्डे 98079062602।
4: दुख्ने केश झर्ने मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, पेरालाइसिस,
4: स्पन्डिलाइटिस, साइटिका, बथेरिया, प्रोस्टाइटिस, ट्यूमर, डायरिया, बायस, प्रेसर, सुगर, सर्मरो, मुसा, हिल, डन्डिफोर,
5: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोस्ने, बोल्ने, निदाउने,
4: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सर थाना अगाडि। फोन नम्बर 0375707552 र 0375812052, मोबाइल नम्बर 98526705052।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमो डायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक दुई खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओमसाल पाथिवाला हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमो डायलासिस तथा अन्य सेवाहरू। दमक दुई खरखरे आम्दा। सम्पर्क नम्बर 98526230 23। 98526230 23। 98438 54085। 98223 77636।
7: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
8: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
9: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय झापा।
10: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
11: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु?

0: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ
1: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउन त्यहाँ एलईडी टिभी अनलाइन युपीएस इन्भर्टर सर्वो स्टेबलाइजर साउन्ड सिस्टम स्पिकर ब्याट्री चार्जर काटा अनि सबै प्रकारका वेल्डिङ मेसिन ड्रिल मेसिन मोटर पंखा कटर मेसिन फ्रिज एसी लगायत हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए हो र,
1: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
2: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। धमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
3: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 9846202930 र 9809531639।
4: तिम्रो पाउजु बजेर थापाए अरूले, तिम्रो पाउजु बजेर थापाए अरूले, मलाई त कराए आफन्तहरूले। नमस्कार, म गायक डमर नेपाली। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 MHz, शिक्षा सूचना मनोरञ्जनको संवाहक।

चरीलेकै बाटो झर्यो पल्ला गाउँको नौलो भाखा पल्ला गाउँमा सर्यो परदेशीले खोला तर्यो हुँदै दोभानेमा

रातो सेतो गुराउँसी तलेकै माथि फुल्यो, सात रङ्गे इन्द्रेणीको नयाँ बाटो खोल्यो।

आज मादल बजे को किन गाउँ घर दुनिया जाउँ जाउँ पातर झर्यो फुल छैन गोलाइचीको रुख मुस्कान मर्यो आँसु छैन अँधेरै छ मुख खन्या हेर सकिँदैन हृदयको रस मेरो राजै यो देशको माया गरी बस आज मादल बजेको किन गाउँ घर दुनिया जिउँ जाउन आज मादल

ले घरको माया परोला न होइन, दुःख सुख झन्झटले भागी जान होइन। अरकैको भाग्यतिर लोभिएर होइन,

0: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गरौं गराउ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
1: ग्लोबल आईडी बैंक सबैका लागि बैंक।
2: हिमशिखर टाइम चेक
3: अहिले 7 बज्यो।
4: यस, टाइम चेक का प्रायोजक
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

सपना पूरा गर्ने आर्ट र उद्यमशीलताको यात्रा, आर्टको उडान, आफ्नो योजना, आफ्नै उद्यम र आफ्नै पहिचानका कथा, आर्टको उडान, हरेक शुक्रबार साँझ 6:30 बजेदेखि, साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पाइरिया, पाइल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: कमरिया करे लबालो लाली पपिला गेलो बले भाई कहाँ चल दिनु भएको आउनुहोस् मिठाई खाएर जाइ हाल्नुहोस्
5: आफ्नो यहाँ दाँत किरा लागेर कस्तो दुखिरहेछ होस् मिठाई आई पर्यो तपाईँको मिठाई तापे आफै राख्नु
4: भाग बगलोर कस्तो मान्छे छ यार मानव डेन्टल हुँदा हुँदै बगलोर जस्तो बढिकेर हुन्छ
5: मानव डेन्टल रे
4: ल दाजु तपाईँ भनिदिनुहोस् त यो बगलोरलाई
3: ल सुन भले भाइ त्यहाँ पूर्वमै पहिलो पटक डिजिटल एक्सरे र डिजिटल प्रविधिबाट आरसीटी गरिन्छ साथै सुरक्षित तरिकाले पीपी ड्रेस लगाएर ह्यान्ड ग्लोभ्स तथा सेनिटाइजरको प्रयोग गरी बिरामीलाई पनि सुरक्षित राखी उपचार गरिन्छ अनि सुन त्यहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार महिलाहरूको लागि महिला डाक्टरको व्यवस्था साथै सम्पूर्ण सेवामा 15% छुट समेत रहेको छ र पौष महिना भरिसम्मका लागि दाँतको एक्सरे गर्नेलाई 25% छुट पनि रहेको छ सम्पर्क मानव डेन्टल केयर अर्थो सेन्टर प्राली दमक छापा पश्चिम बस स्ट्यान्डदेखि 100 मिटर पूर्व एभरेस्ट ब्याङ्क सँगै फोन नम्बर 023-584-973
4: मानव डेन्टल केयर अर्थो सेन्टर प्राली पहिचानको कुरो छ के भन्नु पर्छ यो कुरो
6: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ अब सही ठाउँ छान्नुहोस् नेङमाङ ड्राइभिङ स्कुल दमक यहाँ दक्ष प्रशिक्षकद्वारा कार भेन स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ नझुकिनुहोस् है बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन् तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो सम्पर्क प्रोप्राइटर डेक बहादुर नेङमाङ पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730 9856070030 झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
7: हाई डियर, के छ? ठिक त छौ नि?
8: छैन केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
7: सरी डियर, नरिसाउ न। तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
8: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा सेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
7: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
8: भन्नाले
7: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
8: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
7: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
8: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
7: यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
8: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
7: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख 9846014089 र 9806050116।
8: तिमी त निकै बाठी पो भएछौ त।
7: अनि गर्लफ्रेन्ड कसको?
9: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
7: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
10: नमस्ते, म हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाद रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: प्रश्न किन उठिचायो
1: ए मझेरेको धाने ठेको दही होला के मै छ मझेरेको धाने ठेको दही।

सम्मानित बजरङ स्टिलको TMT शर्ट आइभन एंगल र च्यानलहरु प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। बजरङ स्टिल, शक्तिको नयाँ अवतार।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिस कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350 97046073।
3: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुन्निएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेशन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्लो नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
4: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभिजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
3: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
4: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्राली, दमक चोक, चेसिस चोक छापा। फोन नम्बर 023571522।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर

0: तपाईँको सेवामा।
1: हाम्रा विशेषताहरू
0: ग्यास्ट्रिक अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
1: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
0: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
1: स्पन्डिलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
0: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
1: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
0: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
2: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 0235707552 र 0235810052, मोबाइल नम्बर 98527752।
3: ग्लोबल आईबी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: हिमशिखर टाइम चेक,
5: अहिले 8 बज्यो।
6: यस, टाइम चेक का प्रायोजक,
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।

उनको मलाई ठुलो बनाउने, तर गई गयो मलाई छोडी बाबा, यो दुःख म कसरी एक्लै सहने। साँच्दैछु सपना अनि अघि एउटा पीडा छ, तिमी थियौ सामु तर आज यो मन एक्लै त्यसै सोइरहेछ।

सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिकलाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन कि काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रै आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आइया गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ, फोन 023-576-777, मोबाइल 97-697-27-934।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँछौ।
0: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर। तपाई हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित घोपा क्याम धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपिडी सेवा, एक्सरे सेवा, घोपा क्याम धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरेदेखि उपचार गर्ने, दाँतको आरसीटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको 20% छुट सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, मिकलाजुङ 7 मधुमल्ला टाढी रोड उत्तर टावर भएको घरमा, फोन नम्बर 9820-70-83-82।

0: 98 34 21 753।
1: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
2: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
1: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
0: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
3: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
0: दम,
3: गठियाबार,
0: पित्त पथरी,
3: मूत्र पथरी,
0: ट्युमर,
3: क्यान्सर,
0: डायबिटिज,
3: पक्षघात,
0: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
3: नाक्कन घाँटीको रोग,
0: हार्ट जोनी र नसाको रोग,
3: थाइराइड, किडनी फेल भएकाहरू,
0: मुटु छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
1: नायक होम क्लिनिक, शङ्कर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
4: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
5: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
6: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
5: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
6: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
5: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
6: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
5: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023575906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
7: नमस्ते, म हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संभाग रेडियो हिमशिखर 103.3 MHz।

0: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नु भएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक छ झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मन्दिर। फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
1: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
2: हाम्रा विशेषताहरू
1: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
2: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
1: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
2: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्म रोग, मुसा, खिल, डन्डी फोर,
1: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
2: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
1: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।
3: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 023-570-752 र 023-581-052, मोबाइल नम्बर 98-526-70-552।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98-060-22-730, 98-526-70-030। झिलझिले सम्पर्क 97-073-21-494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा।
5: खुसीको खबर, मृगोला अर्थात किडनी फेल भई डायलासिस गराइरहेका बिरामीहरूका लागि खुसीको खबर। मृगोला अर्थात किडनी फेल भई नियमित हेमोडायलासिस गराइरहनु भएका बिरामीहरूका लागि दमक 2 खरखरे आन्दामा सहुलियत मूल्यमा डायलासिस सेवा उपलब्ध गराइएको सहर्ष जानकारी गराइन्छ। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्रणालीद्वारा सञ्चालित हेमोडायलासिस तथा अन्य सेवाहरू, दमक 2 खरखरे आम्दा। सम्पर्क नम्बर 98-526-23-23, 98-526-23-37, 98-438-54-085, 98-223-77-636।
6: हे भगवान्, यो एलइडी टिभी इन्भर्टर सबै एकैचोटि बिग्रिनु पर्ने, म त दिक्क भइसके।
7: अनि पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड हुँदा हुँदै दिक्क चाहिँ किन हुनु त?
6: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड के हो नि त्यो चाहिँ?
7: तिम्रो सम्पूर्ण समस्याको समाधान त्यही जाउँ न। त्यहाँ एलइडी टिभी, अनलाइन युपिएस, इन्भर्टर, सर्भो स्टेबलाइजर, साउन्ड सिस्टम, स्पिकर, ब्याट्री चार्जर, काँटा अनि सबै प्रकारका वेल्डिङ मेसिन, ड्रिल मेसिन, मोटर, पंखा, कटर मेसिन, फ्रिज, एसी लगायत
8: हस्पिटलमा प्रयोग गरिने सबै प्रकारका इलेक्ट्रिकल सामानहरू भरपर्दो तरिकाले मर्मत गर्नुका साथै सबै प्रकारका रिमोट एवं नयाँ तथा पुराना इलेक्ट्रोनिक एवं इलेक्ट्रिकल पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र,
8: सर्वाधिक ग्राहकहरूको मन जित्न सफल पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्डको अरू कुनै पनि शाखा नभएकोले विश्वासिलो र भरपर्दो सामान मर्मत तथा पार्ट्स सहित होम सर्भिसको पनि व्यवस्था गरिएको छ।
9: पानासोनिक इलेक्ट्रोनिक्स वर्ल्ड विगत दुई दशकदेखि तपाईँकै सेवामा समर्पित। दमकाठ ट्याक्सी स्ट्यान्डको दक्षिणपट्टि।
10: प्रोप्राइटर मनोज सिंह। फोन नम्बर 98 426 20 2930 र 98 049 31 6 39।

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज।
1: यो कार्यक्रम रेडियो हिमशिखर 103.3 मेगाहर्जले स्वतन्त्र रूपमा उत्पादन गरेको हो।
2: झापा दमककी सविता भट्टराईको साबुन बनाउने उद्योग कसरी उहाँको सफलताको आधार बन्यो त?
3: अर्पिक फिनेल सरप आयुर्वेदिक साबुनहरू बनाउँछु, त्यसलाई चाहिँ मैले दर्ता गरिवरी चलाउन थालेको छु। नाम चाहिँ बेस्ट अर्ग्यानिक घरेलु साबुन उद्योग राखेको छु मैले।
2: नमस्कार, म ग्रीष्मा सापकोटा। आठको उडानमा आज दमककी सविता भट्टराईले अर्ग्यानिक साबुन बनाउने उद्योग चलाउन गरेको सङ्घर्ष र अहिलेको सफलताको कथा लिएर आएकी छु। उहाँकै उद्योगमा पुगेर साथी सुदीप अधिकारीले कुरा गर्नु भएको छ।
3: घर गाउँमै आफै उत्पादन गर्यो अनि यहीँतिर मार्केटिङ गर्न पनि सकिने, अनि साथीभाइलाई मन पराई पनि दिनुभयो चलाउँदाखेरि, त्यही भएर यसमै चाहिँ म गर्नुपर्छ भनेर लागेर गर्न थाले हो।
1: अनि कहाँ पाउँदो रहेछ यो सामानहरू? यसलाई त धेरै सामानहरू पनि चाहियो नि त होइन?
3: यो सामान चाहिँ सुरुङ्गाट ल्याएको मैले, सुरुङ्गा सुरुङ्गामा त्यो बस्ताको मासतिरपट्टि पाउँदो रहेछ। त्यो पानी झोल साबुनमा चाहिँ बनाउन चाहिँ एउटा एसिड स्लोरी भन्ने चाहिन्छ, अनि कास्टिक सोडा, जिसाल, एसएलएस, अनि युरिया अनि सेन्ट लगाएर हामी तयार गर्छौँ त्यसलाई चाहिँ झोल साबुनलाई। अनि फिनेल पनि र बनाए पनि हुन्छ, र नै किनेर ल्याए पनि हुन्छ।
1: अनि ल्याउनलाई चाहिँ कतिको दुःख छ त यी सामानहरू? यतैको बजारमा भेटिन्छन् कि कताबाट ल्याउनुहुन्छ?
3: यहाँ त पाउँदैन, दमकमा त केही नै पाउँदो रहेन। एउटा कास्टिक सोडादेखि बाहेक केही पाएन बुझेको पहिला। अहिले म कहिले विराटनगरबाट पनि ल्याउँछु, कहिले सुरुङ्गैबाट पनि ल्याउँछु।
1: कति जति उत्पादन गर्नुहुन्छ त त्यसो भए यहाँ तपाईँले चाहिँ यो उद्योगमा?
3: झोल साबुन झन् दिनको 40-45 कहिले जान सक्छ, अनि यो आयुर्वेदिक साबुन चाहिँ अलिक बढी जान्छ त्योभन्दा।
1: ए, यो आयुर्वेदिक साबुन होइन, यसमा चाहिँ के मिसाउनुहुन्छ यो बनाउँदाखेरि?
3: आयुर्वेदिक साबुनमा एउटा सुप बेस्ट पाउँछ, अनि क्यास्टर ओइल भन्ने पाउँछ त्यसमा लगाउने, अनि यही नै निम तितेपाती एलोभेरा के को बनाउने त्यही लगायो, अनि सेन्ट लगाएर, अनि एउटा मिल्ट भन्ने त्यो चिसो शरीरमा चिसो आउने खालको त्यो पनि पाउँछ, त्यो लगाएर बनाउने गरिरहेको छ।
1: अनि यो काम गर्नलाई अब लगानी पनि त चाहियो, लगानी बिना त भएन।
3: मैले सुरुमा चाहिँ 5,000 सुरु गरेको, त्यसपछि त्यही सामान ल्याएर बेच्दै त्यसबाट त्यही पैसा निकाल्दै, अनि अलि बोलाए अनि अलि नपुगेर समूहबाट अलि पैसा लिएर अनि थालेको चलाउनलाई।
1: ए, रोजगारी पनि दिनुभएको छ अरूलाई?
3: अहिले म आफै पनि गइरहेको छु, अनि श्रीमानले सघाउँछ छोरीले, अनि अरू दुईजना जतिलाई पनि गर्नुहुन्छ उहाँहरूले पनि।
1: कहाँ कहाँसम्म जान्छ यो तपाईँका सामानहरू?
3: मेरो सामान दमक प्राय सबैतिर जान्छ, अनि पथरी जान्छ, तल गौरादा जान्छ, अनि नवलपरासीतिर, यता धरान धनकुटातिर पनि गइरहेको त्यता पनि, अनि पहाडी क्षेत्र चाहिँ लिक्विड चाहिँ पहाडतिर जान्छ बढी, किनकि चिल्लोहरू धुन ओर्न सहिलो हुने रहेछ, त्यसले गर्दा बढी पहाडतिर पनि जान्छ।
1: यो विदेशतिर पनि लान्छन्?
3: बाहिर यो डल्ला साबुन चाहिँ गइरहेको छ, निम तितेपाती एलोभेरा पपैया यसको चाहिँ जान्छ।
1: अनि व्यवसाय पनि बढाउँदै लानु भएको छ?
3: अलिक माग अलिक बढेको छ अहिले, सिकेपछि केही गर्नुपर्छ भन्ने मेरो भावना भएको कारणले मैले त्यो सिकेको कुरालाई चाहिँ आफै उपयोग गरेर अहिले चलाइरहेको छु, हुँदो रहेछ गर्दा सकिने रहेछ भन्ने सामान चाहिँ लागेको छ। अहिले धेरैले भन्नुहुन्छ तपाईँले गरेको कुरा धेरै राम्रो, तैँले मात्रै गरिरहेको छ भन्नुहुन्छ कि, हाम्रो 40-45 थियो, मैले म मात्रै छु चलाउने चाहिँ, साथीहरूले हुँदैन के गर्ने र भन्नुहुन्थ्यो, अनि 1-2 रुपियाँ बटुला पनि धेरै हुने रहेछ, जस गर्न सकिने रहेछ भन्ने कुरा चाहिँ हुँदो रहेछ।
1: यो व्यवसाय अनि यो उद्यम गरेर सफलता चाहिँ के पाइयो भन्ने लागेको छ तपाईँलाई?
3: कसैले माग्नु लिएले भनेर दिन सक्ने भएको छु, अहिले कसैले दिन पनि चलाइ पनि रहनु भएको छ, लिएले तह छ होला भन्छ, छैन भन्न आउँदैन, दिइरहेको छु, अनि जस राम्रो हुँदो रहेछ यही नै मेरो सफलता हो।
1: के छन् तपाईँका अबका योजनाहरू?
3: धेरै जनशक्तिलाई चाहिँ रोजगार दिने मेरो योजना छ, पछि अलि स्कुटीमै जस 40-35 बोतल चाहिँ अँट्छ त्यसमा, त्यसमै लगाएर आफै जाँदा भन्छ, अझै सहीले छ फोन नगरिदिनु भएको छ, अनि फोन गर्नु छ नभटा आफै पनि पुग्छु, अर्डर गर्नु चाहिँ धेरै सहीले भएको छ, मलाई यति बोतल चाहियो भन्नुहुन्छ, फोन गर्नुहुन्छ, त्यहाँ अर्डरको आधारमा पुऱ्याइदिन्छु सामान, वरिपरिको चाहिँ यहीँ आएर लानुहुन्छ कि सामान, घरमा पुर्याउनु जानु पर्दैन धेरैजनाले चाहिँ।
2: सानो लगानीबाट सुरु भएको सविता भट्टराईको साबुन उद्योग अहिले अरूलाई पनि रोजगारी दिने स्तरमा पुगेको छ। तपाईँकै गाउँठाउँमा पनि यस्तै उद्योग कसैले गर्नु भएको छ भने हामीलाई कमेन्ट वा मेसेज गरेर जानकारी गरिदिनुहोला। नमस्कार।
0: यो कार्यक्रम युरोपियन युनियन र जर्मन फेडरल मिनिस्ट्री फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट BMZ को आर्थिक सहायतामा स्वतन्त्र रूपमा उत्पादन गरिएको हो।
4: जनसेवा होम क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डिफोर,
4: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, फुल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकार रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सब थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812 मोबाइल नम्बर 9856705752।

संहारलाई मैले हँसाउन सकिनँ। हेर, यो हृदयमा गुम्सेका भावनाहरू जताउन सकिनँ। सायद हाम्रो प्रेम अधुरो हुन देखि गइरहेछ।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350, 97046073।
1: हिमशिखर टाइम चेक,
2: अहिले 9 बज्यो। यस, टाइम चेक का प्रायोजक
3: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।

सपना पूरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: दाँतका बिरामीहरूका लागि खुसीको खबर। अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने तपाईँ हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रणालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बङ्गलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपिडी सेवा, अत्याधुनिक प्रविधिको प्रोटेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, मिक्लाजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।
1: विगत 46 वर्षदेखि झापाको दमकमा निरन्तर सेवा दिँदै आउनुभएका होमियोपेथिक कन्सल्टेन्ट डाक्टर एसडी प्रसादले लाखौं बिरामीहरूको सफल उपचार गर्नुभएको छ र आज पनि आफ्नो अनुभव र समर्पणका साथ बिरामीको सेवामा निरन्तर लागिरहनु भएको छ। जटिल तथा अन्तिम अवस्थासम्म पुगेका क्यान्सर, ब्रेन ट्युमर, किडनी फेलर, लिभर सिरोसिस लगायतका हजारौं बिरामीहरूले डाक्टर एसटी प्रसादको होमियोपेथिक उपचारबाट नयाँ जीवन पाएका छन्। यदि तपाईँ पनि पुरानो वा नयाँ जुनसुकै रोगबाट पीड़ित हुनुहुन्छ भने अब ढिलो नगर्नुहोस्। शल्यक्रिया नै नगरी हर्निया, पाइल्स, फिस्टुला, फिसर, प्रोस्टेट, थाइराइड, क्यान्सर, ब्रेन ट्युमर, किडनी स्टोन, किडनी फेल, छाला रोग, सेतो दाग, एलर्जी, ग्यास्ट्रिक, माइग्रेन, साइटिका, प्यारालाइसिस, दम, टन्सिल, पथरी तथा महिला र पुरुषका विभिन्न रोगहरूको प्रभावकारी होमियोपेथिक उपचार गरिन्छ। आजै सम्पर्क गर्नुहोस्। दमक होमियो क्लिनिक सेन्टर प्राली, दमक 6 झापा, एडभान्स हस्पिटल भन्दा 5 घर मुन्तिर, फोन नम्बर 023-570-153, मोबाइल नम्बर 98-049-53-162।
2: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
3: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
2: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
4: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
5: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू,
4: दम,
5: गठियाबार,
4: पित्त पथरी,
5: मूत्र पथरी,
4: ट्युमर,
5: क्यान्सर,
4: डायबिटिज,
5: पक्षघात,
4: मृगौला र पेसाब सम्बन्धी रोगहरू,
5: नाक कान घाँटीको रोग,
4: हार्ट जोनी र नसाको रोग,
5: थाइराइड, किडनी फेल,
4: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुष

0: विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेशन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
1: नायक होमियो क्लिनिक, संकदर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
2: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ।
4: नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो।
3: सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिझिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा।
5: हाय डियर, के छ? ठिक त छौ नि?
6: छैन, केही पनि ठिक। आजकल त तिमीलाई भेट्न पनि साह्रै महँगो हुन थाल्यो है।
5: सरी डियर, नरिसाउ न, तिमीलाई थाहा छ त म अहिले कस्तो अभियानमा लागिरहेको छु भनेर।
6: थाहा छैन मलाई, आफ्नो बोयफ्रेन्डलाई त केही कुरा शेयर गर्ने टाइम नै कहाँ छ र तिमीसँग।
5: आजको सबै टाइम तिम्रो लागि र हाम्रो अभियानको बारेमा पनि म तिमीलाई सबै बुझाउँछु। ल सुन, सामाजिक यौन विकृति विरुद्ध हाम्रो अभियान द कन्डम हाउस भन्ने मूल नारा सहितको अभियान हो हाम्रो।
6: भन्नाले
5: द कन्डम हाउस दमकले यौन रोगबाट बच्न र सुरक्षित यौन सम्पर्कको लागि कृत्रिम यौन अङ्गहरूको बिक्री सुरु गरेको छ नि।
6: ए, अनि यसबाट चाहिँ के फाइदा छ नि?
5: यसको धेरै फाइदाहरू छ नि। कृत्रिम यौन अङ्गहरूको प्रयोगले गोपनीयता रहनुका साथै विकृति पनि नियन्त्रण हुन्छ, आफू जहाँ गए पनि लान सकिन्छ, अनि यौन अङ्गहरूको प्रयोगबाट पर स्त्री एवं पर पुरुषहरूको भावनात्मक सम्बन्ध साटासाट नहुने भएकाले घर परिवार बिग्रने डर पनि त हुँदैन नि।
6: ओहो, यो त धेरै राम्रो रहेछ नि। अनि यो द कन्डम हाउसमा अरू सेवा सुविधा के छ नि?
5: त्यहाँ त कपालहरूलाई आवश्यक पर्ने सबै कुराहरू, शीघ्र स्खलन रोक्ने कन्डम, अति पातलो कन्डम, काँडे कन्डम, पुनः प्रयोग गर्न मिल्ने कन्डम, भाइब्रेटिङ कन्डम, महिलाले प्रयोग गर्ने कन्डम, महिला पुरुष दुवैका लागि कृत्रिम यौनाङ्गहरू, महिलाहरूका लागि भाइब्रेटर, सुखापन हटाउने चिल्लो पदार्थ, सिलिकन रिङ, पेनिस पम्प, सिलिकन ब्रा, सरप्राइज गिफ्ट, साथमा अन्य सामग्रीहरू पनि छन् र अझ होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
6: साँच्चै गजबकै रहेछ। अनि यो कहाँ छ बेबी?
5: ए, यो चाहिँ दमक 8 पश्चिम बस स्ट्यान्ड छेउमा रहेको छ र बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म खुला रहन्छ। अनि तिमीलाई पनि कुनै बेला काम लाग्न सक्छ, त्यसैले ल यो नम्बर टिपिराख 9846014 89 र 9806085116।
6: तिमी त निकै बाठी पो भएछौ त।
5: अनि गर्लफ्रेन्ड कसको?
7: याद गर्नुहोस्, पसल सोही बिल्डिङको अगाडिको सटरमा सारेको छ है।
8: बी सेफ एन्ड सेभ अदर्स, द कन्डम हाउस।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा, सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 MHz।

0: दमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने, न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98160913।
1: अनि हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
2: काकी, अहिले के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनुहुन्छ
1: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
2: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि डाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो के? ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला। ती दमकमा थाना रोडमै त हो नि, अब आई आई आई गएर बस्नु पर्दैन काकी।
3: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677773, मोबाइल 97697794।
4: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछ।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रो विशेषताहरू:
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पन्डलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707752 र 0235812052, मोबाइल नम्बर 98527752।

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस र माइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का र माइलो।
2: हौ 1914 को जस्तै मलाई भोजपुरी खुकुरी मणिपुरी झर्काको थाल बटुका चाहिएको थियो, कहाँ पो मिल्ला हौ? त्यही त मलाई पनि मैयाले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक कहाँ पाइन्छ?
3: होइन के को गन्ठन हो यो?
2: म पनि त्यही भन्दैछु।
3: त्यही त त्यो सिद्धकाली भोजपुरी भाडा पसलमा गए भइगयो नि। तामा काँसा भोजपुरे खुकुरी मणिपुरे झर्का थाल बटुका स्टिल रबर आइटम फेन रोटी मेकर ओभन इलेक्ट्रोनिक आइटम होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: साथमा महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
3: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
4: साथै ओइगा ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिभरा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रोफराइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, शोभित पाण्डे 98079-62602, फोन नम्बर 03582-594।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको संवाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

सपना पुरा गर्ने आठ र उद्यमशीलताको यात्रा आठको उडान आफ्नो योजना आफ्नै उद्यम र आफ्नै पहिचानका कथा आठको उडान हरेक शुक्रबार साँझ 6:30 बजेदेखि साथै हरेक दिन विभिन्न समयमा सुन्न सक्नुहुनेछ मात्र रेडियो हिमशिखर 103.3 MHz मा।

0: निशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा गिजा सुनिएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, गिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
1: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
0: उक्त कुरा बिरामी आफैले कज मोबाइलबाट हेर्न सकिनेछ।
1: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
2: ओरो डेन्टल केयर प्रणाली, दमक चोक, चिसोक छापा, फोन नम्बर 0235715522।
3: हिमशिखर टाइम चेक,
4: अहिले 10 बज्यो।
5: यस, टाइम चेक का प्रायोजक,
6: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, सीएससीआई एजुकेशन फाउन्डेशन, दमक।
7: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी।

0: रेडियो हिंसको 102.2 मेगाहर्ज।
1: श्रोता, अब तपाईँकै हिबेर आज दिनभरिका खबरहरू समेटिएको संक्षिप्त खबर सङ्गालो सुन्न सक्नुहुनेछ। त्यस पश्चात 11 बजेसम्म विभिन्न नेपाली पुराना कालजयी गीत संगीतहरू सुन्न सक्नुहुनेछ।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिक्षा सूचना र मनोरञ्जनको सम्वाहक रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: के तपाईँ रोगी हुनुहुन्छ? उपचार गर्दा गर्दै पनि निको हुन सक्नु भएको छैन? या तपाईँको रोग अपरेसन गर्नुपर्ने रोग हो?
1: यदि त्यसो हो भने नआतिनुहोस्। यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार औषधिबाट नै सम्भव छ।
0: यहाँ 25 वर्षदेखिको लामो अनुभवी डाक्टर एसएस नायकद्वारा सेवा उपलब्ध छ।
2: तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ।
3: यस क्लिनिकबाट विभिन्न घातक रोगहरू
2: दम,
3: गठियाबाद,
2: पित्त पथरी,
3: मूत्र पथरी,
2: ट्युमर,
3: क्यान्सर,
2: डायबिटिज,
3: पक्षघात,
2: मृगौला र पिसाब सम्बन्धी रोगहरू,
3: नाक कान घाँटीको रोग,
2: हार्ट जोनी र नसाको रोग,
3: थाइराइड, किडनी फेल भएकाहरू,
2: मुटु, छाला र पेटको समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुकै रोगलाई बिना अपरेसन औषधिबाट नै भरपर्दो उपचार गर्नेछौ।
0: नायक होम्यो क्लिनिक, शङ्कर चोक, दमक, छापा। फोन नम्बर 9842093892, 9842093892।
4: सम्झनुहोस् है, यहाँ तपाईँको जस्तो सुकै रोगको उपचार सम्भव छ।
5: हिमशिखर टाइम चेक,
6: अहिले 11 बज्यो।
7: यस, टाइम चेक का प्रायोजक,
8: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।

বলাছে সখিয়া, ঝুকে ঝুকে নিগাহ হামে যে হ্যায় বলা।

جہاں جہاں پڑے قدم وہاں فضا بدل گئی, جہاں جہاں

Altyazı M.K.

0: गमक इन्टरप्राइजेसमा इलेक्ट्रिक स्कुटर र साइकल खरिदमा भारी छुट। न मोबिल चाहिने न त सर्भिसिङको झन्झट। एक पटक चार्ज गर्दा 100 किलोमिटर सम्म कुदाउन सकिने आकर्षक र नयाँ नयाँ मोडलका इलेक्ट्रिक स्कुटर र इलेक्ट्रिक साइकलहरू ब्याट्री र मोटरमा 6 महिनादेखि 1 वर्षसम्म ग्यारेन्टीका साथ सहुलियत मूल्यमा बिक्री गरिएको सहर्ष जानकारी गराउँदछौ। तपाईँ पनि सरल मूल्यमा भरपर्दो इलेक्ट्रिक स्कुटर एवं साइकल खरिद गर्न चाहनुहुन्छ भने एक पटक दमक इन्टरप्राइजेसलाई अवश्य सम्झिनुहोस्। सम्पर्क दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि, दमक, झापा। फोन नम्बर 98 16 091 013।
1: हिमशिखर टाइम चेक।
2: अहिले 12 बज्यो।
3: यस, टाइम चेक का प्रायोजक
4: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।

0: रेडियो हिमशिखर 103.3 मेगाहर्ज।
1: श्रोता, अब तपाईँ एक घण्टा अवधिभर नेपाली विभिन्न पप गीत तथा डान्सिङ सङहरू सुन्न सक्नुहुनेछ। रेडियो हिमशिखर सुन्दै गर्नुहोला।

0: यानी हो, यो दाँत पनि कति दुख्न सकेको होला। जहाँ गए पनि निको हुँदैन, जे गरे पनि निको हुँदैन, साह्रै दिक्क भइसके।
1: काकी होइन, के गनगन गर्दै हुनुहुन्छ हौ? एक्लै गनगनाउनु हुन्छ
0: के हुनु र बाबु? हेर्नुहोस् न, दाँत दुखेको थोरै भइसकेन, कहाँ कहाँ गएर उपचार गरिसके, ठिकै हुँदैन भने दाँतै दुखेर मरिन्छ होला हौ।
1: काकी पनि दाँतको समस्या भएमा, दाँत दुखेमा, दाँत सफा गर्नु परेमा, गिजाबाट रगत आएमा, दाँत किराले खाएमा, दाँत फुकाल्नु परेमा, गिजा शून्यमा विभिन्न थरीका दाँत लाउनु परेमा, अनि बाङ्गो टिङ्गो दाँत मिलाउनु परेमा, सास गनाएमा, एउटै समाधान छ नि, हिमाल डेन्टल। त्यति मात्रै होइन के काकी, दाँत र मुखसँग सम्बन्धित सबै कामहरू अत्याधुनिक मेसिनबाट गरिन्छ त्यहाँ। फेरि नि काकी, नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूबाट नै उपचार गराइन्छ। महँगो पनि छैन, सरल र सुपथ मूल्यमा उपचार गराइन्छ। हाम्रो आमाको अस्ति दाँत दुखेको त त्यही उपचार गरेको, पोर बुवाको नयाँ दाँत पनि त्यही लगाएको हो कि। ढुक्क भएर गए हुन्छ, बरु मै साथी गइदिउँला, ती दमकमा थाना रोडमै त हो नि। अब आई आई आई गएर बस्नु पर्दैन काकी।
2: दाँत तथा मुखको जस्तो सुकै समस्या पनि हिमाल डेन्टल क्लिनिकले समाधान गर्छ। अब तपाईँहरूलाई पनि दाँतको समस्या भएमा आउनुहोस् हिमाल डेन्टल क्लिनिक। सम्पर्क दमक छ थाना रोड, नमस्ते सुपर मार्केट छेउ। फोन 0235677774, मोबाइल 97697794।
3: सम्झनुहोस् है, हिमाल डेन्टलले प्रत्येक मंगलबार चुलाचुली आधारभूत अस्पतालमा दन्त उपचार सेवा दिइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
3: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
4: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
3: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
4: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
3: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
4: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 0235779006। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: हिमशिखर टाइम चेक
1: अहिले 1 बज्यो। यस टाइम चेक का प्रायोजक
2: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSEI एजुकेशन फाउन्डेसन दमक।
3: पूर्वबाट उदाएको सूर्य सँगै आयो, आफ्नै परिवेशको कुरा पल्ल भन्न पायो, विश्वसँग जोडिएर भन्छ कुरा हामी।

0: बच्चा खबर तपाईँ हाम्रो रेडियो यही हो हिमशिखर हिमशिखर हिमशिखर रेडियो हिमशिखर 103.2 मेगाहर्ट्ज।
1: श्रोता अब तपाईँ एक घन्टा अवधिभर विभिन्न नेपाली चलचित्रका गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ।

0: अहिले तपाईँलाई माने माया चाहिँ साँच्चै गर्नु छ
1: भाइलाई।
2: खाना
1: मायाले दिँदैछु भन्दै

नमस्कार, म हुँ तपाईँहरूकै धुर्मुसे। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो हिमशिखर 103.3 मेगाहर्ज।

0: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई चराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिन भित्र निशुल्क रूपमा वडा कार्यालयमा दर्ता गराउँ। दमक नगरपालिका 3 नम्बर वडा कार्यालयबाट जनहितमा जारी सूचना।
1: हिमशिखर टाइम चेक
2: अहिले 2 बज्यो। यस, टाइम चेक का प्रायोजक
3: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र CSCI एजुकेशन फाउंडेशन दमक।

0: चुप जाना
1: मगर नहीं आना है,
0: कहीं पे बस जाएंगे
1: ये दिन कट जाए।

0: जापानिज इन्सेफलाइटिस रोग बारे स्वास्थ्य कार्यालय झापाको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय झापा।
3: हो 1914 को जस्तै मलाई भोजपुरे खुकुरी मणिपुरे झर्काको थाल बटुका चाहिएको छु। कहाँ पो मिल्ला हौ? त्यही त मैले पनि म यहाँले डायमन्ड ब्रान्डका प्रेसर कुकर लिएर आउने बुढा भने ठिक्का पाइन्छ?
4: होइन, के को गन्ठन हो यो?
3: म पनि त्यही भन्दैछु।
4: त्यही त, त्यो सिद्धकाली भोजपुरे भाडा पसलमा गए भइगयो नि। तामा, काँसा, भोजपुरे खुकुरी, मणिपुरे झर्का, थालबटुका, स्टिल, रबर आइटम, फेन, रोटी मेकर, ओभन, इलेक्ट्रोनिक आइटम, होम अप्लायन्स लगायतका किचनमा चाहिने सम्पूर्ण सामानहरूको होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
3: साथमा महागुरु फाल्गुनन्द र धर्मगुरु आत्मानन्दको फोटो राखेर काठका सामान समेत तयार गरिन्छ र जुनसुकै देशमा सामान कुरियर पनि गरिन्छ। सामान नपुगे पैसा फिर्ता समेत गरिन्छ।
4: युनाइटेड युनिराइजको डिलर समेत रहेकोले सम्पूर्ण युनाइटेड युनिराइजका आइटमहरू र डायमन्ड ब्रान्डका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ नि।
1: साथै ओइका ब्रान्डका फेन कुलर होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: सम्पर्क सिद्धकाली भोजपुरे भाडा पसल एन्ड पाथिबारा पाण्डे सप्लायर्स, नमुना मार्ग पश्चिम, नगरपालिका रोड, दमक छापा। प्रुफ राइटर पुष्प बहादुर पाण्डे 98526-76162, विनोद पाण्डे 98240-83188, प्रकाश पाण्डे 98160-30993, सोभित पाण्डे 98079-62602, फोन नम्बर 0385-82594। निःशुल्क ओपिडी सेवा सहित अब ओरो डेन्टल केयर प्रणालीमा घिजा सुनिएर रगत आइरहने, मुख तथा श्वास गनाउने, मुख सम्बन्धी अन्य रोगहरूको उपचार, दाँत भर्ने, घिजाको अपरेसन, दाँतमा खोल राख्ने, कृत्रिम दाँत राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने, नमिलेको दाँतहरू मिलाउने, बच्चाको दाँतको विशेष उपचार,
6: अत्याधुनिक मेसिनबाट आरसीटी, मुखको डिजिटल एक्सरे, आरभीजी, इन्ट्रा ओरल क्यामेराबाट मुखको सम्पूर्ण जाँच, साथै नयाँ प्रविधिबाट इम्प्लान्ट गरिन्छ।
5: उक्त कुरा बिरामी आफैले कवच बबलबाट हेर्न सकिनेछ।
6: साथै प्रत्येक सेवामा 25% छुट समेत व्यवस्था गरिएको छ।
7: ओरो डेन्टल केयर प्राली, दमक चोक, जेसुसोक छापा। फोन नम्बर 023-571-522।
8: हिमशिखर टाइम चेक।
9: अहिले 3 बज्यो।
10: यस, टाइम चेक का प्रायोजक,
11: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउन्डेसन, दमक।

0: मेगा हज।
1: श्रोता एन्जेल, हामीले तपाईँलाई विभिन्न नेपाली तथा हिन्दी गीत संगीतहरू सुनायौं। अब एक घण्टा अवधि भर विभिन्न नेपाली राष्ट्रिय भाकाहरू सुन्न सक्नुहुनेछ।

0: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
1: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
0: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
1: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पायरियाको उपचार गर्ने,
0: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
1: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
0: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डी म्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।
2: ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
3: हिमशिखर टाइम चेक,
4: अहिले 4 बज्यो। यस, टाइम चेक का प्रायोजक,
5: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSEI एजुकेशन फाउंडेशन, दमक।

0: Mega Rosa.
1: श्रोता, यति बेला बिहानको 4 बजिसकेको छ। यसअघि तपाईँले मिठा मिठा विभिन्न नेपाली विधाका गीत संगीतहरू सुनिसक्नु भएको छ। अबको एक घण्टा तपाईँ नेपाली भक्ति भजन सुन्न सक्नुहुनेछ। त्यसपश्चात सधैँ चाहिँ बिहानी पखका कार्यक्रमहरू सुरु हुनेछन्।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमशिखर टाइम चेक,
6: अहिले 5 बज्यो। यस, टाइम चेक का प्रायोजक,
7: सबैभन्दा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, CSCI एजुकेशन फाउंडेशन, दमक।